0: ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी पाँच जनाको समूह बनाएर आएमा एकजनालाई छुटको पनि व्यवस्था गरिएको छ।
1: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
2: धुलीखेल अस्पताल, दुलखा अस्पताल, दुलखाको सूचना।
3: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू:
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
3: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
3: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
2: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
3: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 0494-12-020।
2: धुलेखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

0: श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा।
1: दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8

गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कन अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरम तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसका

0: आनन्द गरौं र अकाल कुनै मृत्युबाट जोग्यौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतो छन्। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
3: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: अनि प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै पखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
0: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कन कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: खास गरिकन स्थानीयवासीलाई हार्दिक अपील गर्न चाहन्छु, नेपाली कंग्रेसका साथीहरू केही ठाउँहरूमा हुनुहुन्छ, मेरो तपाईँहरू सबैलाई अनुरोध छ, यो बेलामा घाइतेको उपचारलाई तपाईँहरू लाग्नुहोस्, दुःखमा परेको परिवारलाई सहयोग गर्नुहोस् र खास गरिकन धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नका निम्ति तपाईँहरूले अझ बढी सचेत भएर मेहनत गर्नुपर्नेछ।
4: यसैबीच सुनसरीको दिवानगंज गाउँपालिका तीन कप्रानगंजमा गएको आइतबार राति भएको घटना र त्यसपछि उत्पन्न तनावको तेस्रो दिन हिजो जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा अवस्था सहज बनाउने प्रयास पनि भइरहेको छ। त्यस घटनाबारे गठित छानबिन समितिले हिजोदेखि नै काम शुरू गरेको छ। जिल्लाका केही स्थानमा हिजो पनि कर्फ्यू जारी राखेर सुरक्षाकर्मीको उच्च सतर्कता अप्नाइएको थियो भने प्रशासनको निरन्तर समन्वय, राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा समुदायका अगुवाको सक्रियताले सामाजिक भाव कायम गर्न प्रयास गरिएको छ। सुनसरीको दुहबी, पकली लगायतका स्थानमा स्थानीय सर्वसाधारणले सद्भाव र्यालीको आयोजना समेत गरे। केही स्थानमा भने कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन गर्नुका साथै छिटपुट घटना समेत भएको स्थानीय प्रशासनले बताएको छ। पूर्व पश्चिम राजमार्ग क्षेत्रमा अराजक र अप्रिय घटना हुन नदिन पूर्वमा पकली चोकसम्म, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिण राजमार्गदेखि 200 मीटर क्षेत्रसम्म कर्फ्यूको आह्वान गरिएको छ। जिल्ला प्रशासन कार्यालयले देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरेको जनाएको छ। हरिनगर, भुटहा, कप्तानगंज, घुस्की र देवानगंज बजार क्षेत्रमा पनि कर्फ्यू जारी छ। इनरुवाको चोक चोकमा कर्फ्यू आदेशका बीच प्रदर्शन नगर्न पनि अनुरोध गरिएको छ। आइतबार राति भएको घटनामा गोली लागेर दिवानगंज तीनका ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनापछि संवेदनशील घोषित दिवानगंज, हरिनगर, कप्तानगंज, भुटहा, लौकही, भन्टाबारी तथा सीमावर्ती क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी लगायत अरू सुरक्षाकर्मीको पनि उच्च सतर्कता अप्नाइएको स्थानीय प्रशासनले बताएको छ। आफूहरूमाथि हुँदै आएको कुटपिट तथा दुर्व्यवहारको विरोधमा हिजो देशभर कार्यरत चिकित्सकहरूले आकस्मिक बाहेका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा भएको हड़तालका कारण अस्पताल पुगेका लाखौं बिरामी उपचारबाट वञ्चित हुन पुगी स्वास्थ्य सेवा रोक्नु र हाम्रो चाहना होइन। चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारका घटना बारम्बार दोहोरिरहेका छन्। तर राज्यमुख दर्शक बनेर बस्यो संघका वरिष्ठ उपाध्यक्ष डाक्टर संजीव तिवारीले भन्नुभयो, डाक्टरमाथि जहाँ भेट्यो त्यही आक्रमण हुन थाल्यो, आक्रमण गर्ने धम्की आउन थाल्यो, फोन तथा सामाजिक सञ्जाल मार्फत धम्की आउन थालेपछि अप्रिय निर्णय गर्न बाध्य भयो, डर र त्रासमा कसरी उपचार गर्न सकिन्छ उहाँले भन्नुभएको छ। हिजो चिकित्सकले गरेको देशव्यापी हड़ताल शनिबार वीरगंज स्थित नारायणी अस्पतालको घटनापछि शुरू भएको हो। उपचाररत 145 वर्षीय मुटु रोगीको मृत्यु भएपछि उहाँका आफन्तले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोड़फोड़ समेत गरेका थिए भने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट समेत भएको थियो। ड्यूटीमा रहेका डाक्टर प्रमोद राममाथि निर्ममतापूर्वक कुटपिट भएको थियो। उहाँलाई काठमाडौँ ल्याएर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार जारी राखिएको छ। का अनुसार उहाँको अवस्था खतरामुक्त छ। संघका अनुसार वीरगंजको घटना पछिको उदाहरण मात्रै हो। प्रत्येक साता दुईदेखि तीनजना चिकित्सकमाथि कुटपिट वा गाली ग्लोभ्स तथा ज्यान मार्ने धम्कीका घटना बढ़दै गएको उनीहरूले बताएका छन्।
5: रेडियो नारायणी वीरगंजका अनुसार चिकित्सक तथा स्वास्थ्य कर्मीहरू उपचार सेवा बन्द गरेर हड़तालमा उत्रिएकाले पर्सा जिल्लाका सम्पूर्ण अस्पतालको उपचार सेवा तेस्रो दिन हिजो पनि ठप्प बनेको छ। नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा शनिबार बिहान एकजना बिरामीको मृत्यु भएपछि मृतकका परिवारले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि गरेको हातपातको विरोधमा हिजो गत शनिबारदेखि नै बन्द रहेका पर्सा जिल्लाका अस्पतालहरूको उपचार सेवा ठप्प बनेको हो। नारायणी अस्पतालमा हाल कार्यरत 85 जना चिकित्सक मध्ये 71 जनाले सामूहिक रूपमा राजीनामा दिएको पनि त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। स्वास्थ्य कर्मी सुरक्षा सम्बन्धी ऐनबारे मंगलबार दिउँसो छलफल भएको छ। त्यसको कसरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने बारेमा सरकारवालासँग पनि छलफल गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो। मन्त्रालयले सक्दो सहजीकरण गरिरहेको उल्लेख गर्दै आफूहरूले अस्पताल बन्द नगर्न अपील गरेको उल्लेख गर्नुभयो। अस्पताल संवेदनशील क्षेत्रमा समेत रहने गर्छ र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर बद्री रिजालले भने आज पनि ओपीडी नखुल्ने चेतावनी दिनुभएको छ। आफूहरूको माग सम्बोधन नभएसम्मको लागि विरोधका कार्यक्रम यथावत राख्ने पनि उहाँले बताउनुभयो।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पूर्व चेतावनी सन्देश देशैभरि पुर्याउन सरकारलाई चुनौती।
6: निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 को टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन।
5: 54 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै पुनर्योगबाट कक्षा 12 को 700 भन्दा बढ़ी विद्यार्थीको नतिजा सच्याइयो लगायतका खबर बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
7: खानेकुरा त सधैँ बेलैमा खान्छ त होइन, मेरो बच्चा किन दिन दिनै कमजोर हुँदै गएको?
8: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
7: गर्भवती हुँदा के खाने?
8: स्तनपानको मात्रा कसरी पुर्याउने?
7: शिशुलाई कहिलेदेखि थप खाना दिने?
8: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
7: यसको जवाब अनुमानमा होइन,
8: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
7: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
8: सँगै सीआईएनको फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
9: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
12: आजको कान्तिपुरको पहिलो पृष्ठमा संसदलाई तत्काल छैन बिजनेस शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा अहिले छुट्टीमा छन्। आर्थिक वर्ष 2083-84 को बजेट पारितपछि सांसदहरूलाई समय चाहिएको भन्दै प्रतिनिधि सभा बैठक 31 असारदेखि साउन 14 र राष्ट्रिय सभा बैठक 31 असारदेखि नै 15 साउनसम्म स्थगित गरिएको छ। बैठक बस्ने दिन नजिकदा राष्ट्रिय सभामा तत्काल कुनै बिजनेस छैन, प्रतिनिधि सभामा पनि बिजनेस अभाव छ। राष्ट्रिय सभा नयाँ विधेयक छैनन् भने यसअघि दर्ता गरिएका विधेयक पारित गरी प्रतिनिधि सभामा पठाइएका छन्। प्रतिनिधि सभामा विचाराधीन विधेयकको संख्या 8 छ, तीमध्ये एउटा मात्रै सभामा छ र अरू संसदीय समितिमा छन्। समितिमा रहेका 7 विधेयक मध्ये 3 प्रतिनिधि सभामै दर्ता गरिएका हुन्, अरू राष्ट्रिय सभाबाट पारित गरेर पठाइएका छन्। जनतासँग भेट्न सांसदलाई समय दिएको भनिए पनि सरकारले सदनमा बिजनेस ल्याउन नसकेर सदन रोकिएको हो। संसदलाई बिजनेस दिन नसक्नु सरकारको कमजोरी रहेको कांग्रेसका प्रमुख सचेतक वासना थापाले बताउनु भएको छ। त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले भने सरकारले विधेयक नल्याएसम्म संसद बैठक चल्नै नसक्ने बताउनु भएको छ। त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री श्वेता गौतमले भने बैठक अगावै 8 र 10 विधेयक दर्ता गर्ने तयारी रहेको समेत जानकारी गराउनु भएको थियो। त्यस्तै भित्रपृष्ठमा रजिस्ट्रेशन पास भएको जग्गा हदबन्दीको भन्दै रोका न्यायको खोजीमा पीड़ित शीर्षकमा ऋषिराम पौड्यालले खबर लेख्नु भएको छ। रजिस्ट्रेशन पास भएर पटक पटक किनबेच भएको जग्गा हदबन्दीका नाममा रोका हुँदा लालपूर्जा भएका सर्वसाधारण सम्पत्ति भोगचलनबाट वञ्चित भएका छन्। मालपोतबाट कानूनी प्रक्रिया पूरा गरी खरीद गरिएको जग्गा हदबन्दीका नाममा रोका गरिएपछि सयौं जग्गा धनी आफ्नो सम्पत्तिको अधिकार प्रयोग गर्नबाट वञ्चित बन्न पुगेका हुन्। 10 सचिव 45 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै शीर्षकमा राजेश मिश्रले कान्तिपुरको भित्रपृष्ठमा खबर लेख्नु भएको छ। संघको 52,000 दरबन्दीको 3% मात्रै कटौती, सबै मन्त्रालयमा सहसचिवको दरबन्दी घटाइँदै नवगठित विज्ञान मन्त्रालयमा 90 दरबन्दी रहेको छ। त्यस्तै भित्रपृष्ठमा बजार अनुगमन जरिवाना उठ्छ तर हुँदैन सुधार शीर्षकमा अर्को खबर भने जग्गा विवादले अल्झियो रानी जमराको 3रो चरणको काम शीर्षकमा पनि खबर प्रकाशित छ।
4: सुब्बा र वाग्लेको संसदीय सुनवाई सम्पन्न शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिश 2 आयुक्तको संसदीय सुनवाई सम्पन्न गरेको हो। आयुक्तमा सिफारिश हुनुभएका डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको सुनवाई सम्पन्न भएको हो। समितिले आज प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको पनि सुनवाई गर्नेछ। सुनवाई प्रक्रिया सम्पन्न भएपछि समितिले अनुमोदन सम्बन्धी निर्णय गर्ने पनि उल्लेख गरिएको छ। समितिमा सुनवाईका क्रममा प्रस्तावित आयुक्त सुब्बाले आगामी निर्वाचनमा सूचना प्रविधि दुरूपयोगको चुनौती थपिने बताउनुभयो। सुब्बाले डिपफेक, घृणास्पद अभिव्यक्ति र दुष्प्रचार जस्ता चुनौती थपिने धारणा समितिमा राख्नुभयो र त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा पनि आफूहरूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो। अर्को खबर, अर्थ मन्त्रालयमा रेस्पोन्स डेस्क बनाइने, व्यवसायीका समस्या समाधानमा उच्च प्राथमिकता शीर्षकमा खबर छापिएको छ भने टुंगिएन राजस्व अनुसन्धान राजमार्ग विस्तार प्रभावित शीर्षकमा शशिधर पराजुलीले विराटनगरबाट लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकमा थुप्रिँदै गैर बैंकिङ सम्पत्ति शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको खबर छ। रेडीले राखेको घर जग्गा लगायत धितो बिक्री नभएर बैंकहरूलाई कर्जा उठाउन शास्ति भइरहेको छ। अहिले बैंकका कर्मचारी कर्जा चुक्ताका लागि रेडीको घर कार्यालयमा पुगेर ताकेता गर्दा पनि उनीहरूले अनेक समस्या देखाएर तिर्ने भाका लम्ब्याइरहेको गुनासो बैंकरहरूको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकसँग बैंकिङ सम्पत्ति 46.80 अर्ब रूपियाँ बराबरको छ, जुन आर्थिक वर्ष 81-82 को तुलनामा 18.89% बढ़िरहेको छ। सगरमाथा आधार शिविर सार्न सुझाव शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छ। मानव गतिविधिका कारण हिउँ पग्लने तथा स्थानीय तापक्रम वृद्धिमा तीव्रता आएको भन्दै सगरमाथा आधार शिविरलाई स्थानान्तरण गर्न वैज्ञानिकहरूले सुझाव दिएका छन्। उनीहरूले आधार शिविरलाई नजिकैको स्थिर तथा बफर रहित भूभागमा सार्न प्रस्ताव गरेका हुन्। विश्वकै सर्वोच्च आरोहण शिविर सगरमाथा आधार शिविर एभरेस्ट बेस क्याम्प खुम्बु हिम नदीमा गरिएको एउटा वैज्ञानिक अध्ययनमा संलग्न वैज्ञानिकहरूले यस्तो प्रस्ताव गरेका हुन्। आर्थिक कारोबार दैनिकमा बैंक ब्याजदर हरेक महिना घट्दो शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ भने पोखरामा 20 किलोमिटर सड़कमा बिछाइयो भूमिगत विद्युतको तार शीर्षकमा दिननाथ बरालले लेख्नु भएको छ। पर्यटनको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने अभियान अन्तर्गत हालसम्म 20 किलोमिटर बिछाइएको छ। यो कुल लक्ष्यको करिब 80% रहेको पनि उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकको भित्रीपन्नामा गति लिँदै एमसीसी परियोजना नेपाल भारत क्रस बोर्डर 18 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ। एक महिनाभित्र सञ्चालन गर्ने योजना छ। पहिलो चरणमा 200 मेगावाट विद्युत निर्यात र 130 मेगावाट आयात गरिने पनि उल्लेख गरिएको छ। तत्काल 200 मेगावाटमा निर्यात गर्न मिल्ने भनिएको छ। प्रधानमन्त्रीपछि अर्थमन्त्री पनि उद्योगी संघ संवादमा शीर्षकमा अर्को खबर छ भने निजी क्षेत्रका माग सम्बोधन गर्ने अर्थमन्त्रीको प्रतिबद्धता बारेमा पनि खबर छापिएको छ। उत्तर पुस्तिका परीक्षणमा बोर्डको लापरवाही पुनर्योगले सच्यायो कक्षा 12 का 747 नन ग्रेडेड विद्यार्थीको नतिजा शीर्षकमा पनि खबर छापिएको छ। कक्षा 12 का विद्यार्थीको पुनर्योग रिटोटलिङको नतिजाले उत्तर पुस्तिका परीक्षणमा राष्ट्रिय परीक्षा बोर्डको व्यवस्थापकीय कमजोरी र शिक्षकहरूको लापरवाही हुने गरेको देखाएको हो। बोर्डले सार्वजनिक गरेको पुनर्योग नतिजा अनुसार कक्षा 12 का 747 विद्यार्थीको नतिजा सच्याइएको हो। शिक्षकको लापरवाहीका कारण विद्यार्थीले अनाहकमा दुःख र अन्याय बेहोर्नु परेको अभिभावकहरूको गुनासो छ। भरियो अख्तियारको हिरासत शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासत भरिएको हो। अख्तियारले बालक चालकदेखि भेटेरिनरी चिकित्सकसम्मलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सवारी चालकदेखि भेटेरिनरी चिकित्सक समेतलाई हिरासतमा लिएर अनुसन्धान गरिँदैछ। 10,000 देखि 1 करोड़सम्मको घुस लिने गरेको पनि पाइएको छ। माइती घर जहाँ आन्दोलन छन् 17 समूह शीर्षकमा पनि अर्को खबर टेकराज थामीले लेख्नु भएको छ।
13: साझा खबरमा अब विदेशका खबर। जापानको दक्षिण मुख्य टापु क्षेत्रमा 7.1 म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी दिएको छ। भूकम्पका कारण केही भवन तथा पूर्वाधारमा क्षति पुग्नुका साथै आगलागीले केही मानिसहरू घाइते भएका घटनाहरू सार्वजनिक भएका छन्। जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी तटमा सुनामीको चेतावनी जारी गरेको छ। सबैलाई सचेत रहन आग्रह समेत गरिएको छ। रूसले क्यास्पियन सागरमा इरानी जहाज व्यापारिक जहाजमाथि युक्रेनले गरेको आक्रमणलाई प्रत्यक्ष रूपमा इरानमाथिको आक्रमण रहेको भन्दै कड़ा टिप्पणी गरेको छ। किमलिनले यस घटनाले युक्रेनबाट उत्पन्न भएको सुरक्षा खतरालाई अन्त्य गर्नु आवश्यक रहेको समेत दावी गरिएको हो। इरानको विदेश मन्त्रालयले पनि यो घटनाको निन्दा गरेको छ। मन्त्रालयका अनुसार आक्रमणका कारण जहाजमा विस्फोट हुँदा 1 जना नाविकको मृत्यु समेत भएको छ। यता अमेरिका र इजरायलसँगको युद्धका कारण इरानले आफ्नो प्राकृतिक ग्यास उत्पादन क्षमतामा ठूलो क्षति बेहोरेको छ। इरानी सरकारका अनुसार युद्धका कारण देशले करिब 230 मिलियन घन मिटर दैनिक ग्यास उत्पादन क्षमता गुमाएको हो। इरानले युद्धका कारण ऊर्जा पूर्वाधारमा भएको क्षतिले ग्यास उत्पादनमा उल्लेखनीय रूपमा असर परेको समेत उल्लेख गरेको छ।
4: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको उपाधि यात्रा सकिएको छ। सबै 6 वटै खेलमा पराजित हुँदै नेपाल अन्तिम बनेको हो। हिजो 5 औं स्थानका लागि भएको खेलमा नेपाल कजकस्तानसँग 3-0 सोझो सेटमा पराजित हुन पुगेको छ। सुदूरपश्चिम रोयल्स र एलआरआर ग्रुपबीच सम्झौता भएको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणका लागि एलआरआर ग्रुप अन्तर्गतको स्काई वेबेलाई
14: स्काईवेलाई आफ्नो ग्रीन मोबिलिटी पार्टनरका रूपमा अनुबन्ध गरेको हो। ऊ फेरि पनि अन्तिम बल शीर्षकमा विनोद पाण्डेले कान्तिपुर दैनिकमा लेख्नु भएको खबर छ। पछिल्लो समय लाग्छ नेपाली क्रिकेटबाट भाग्य खोसिएको छ। यसमा नेपाली टोली र खेलाड़ीहरूको अपरिपक्वता, सही समयमा ठोस निर्णय लिन नसक्ने क्षमता बढ़ी जिम्मेवार देखिएको पनि टिप्पणी गरिएको छ। र एसियाडमा सहभागिताका लागि सुरक्षा अभिमुखीकरण दिइएको छ। जापानमा आइची नागोयामा आयोजना हुने 20 एसियाली खेलकुद एसियाडका सहभागीका लागि सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। नेपाल ओलम्पिक कमिटी एनओसी संघको सहकार्यमा नेशनल ओलम्पिक एकाडेमी एनओए तयारीमा रहेका खेलाड़ी र अफिसियलका बीच एनओसी भवनमा सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।
15: बाढ़ी पूर्वानुमान सन्देश देशैभरि पुर्याउने सरकारको योजना र यसको महत्वका विषयमा कुराकानी काटो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
17: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
18: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
19: हाम्रा दुःखमै त सरकारी खेती गरिछौ र पानी पिग्रला, अखन त यी हाम्रो खेत मेरो बाल्छ।
16: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
18: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
16: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
15: साझा खबरमा अब बाढ़ी पूर्व चेतावनी सन्देशको महत्वको कुरा। मध्य बर्खामा बाढ़ीको जोखिम उत्तिकै हुन्छ, यसको अवस्था यस्तो अवस्थामा बाढ़ी पूर्वानुमानको सन्देशको महत्व पनि उत्तिकै छ। सूचनालाई पुनः कार्यान्वयन गरी ठूलो क्षतिबाट बच्न सकिन्छ। बाढ़ी पूर्वानुमानको सन्देश र यी सन्देशका विषयमा साथी सुशीला श्रेष्ठले बाढ़ी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गर्नुभएको छ।
20: तुलनात्मक रूपमा विगतको तुलनामा हामीले हाम्रो पूर्व सूचनालाई र पूर्वानुमान र पूर्व सूचनालाई विस्तार गर्दै आएका छौं र त्यसमा अहिलेसम्म पूर्व सूचना अथवा पूर्वानुमान प्रणाली विस्तार नभएको क्षेत्र चाहिँ कुन हो भन्दाखेरि ससाना नदीनालाहरू, जहाँ हाम्रो स्टेशन नेटवर्क भन्छौ हामी मापन केन्द्रहरू, मौसमको बाढ़ीको मापन केन्द्रहरू स्थापना गर्न सकिएको छैन र जुन जुन ससाना नदी जलाधारहरूमा त्यस्तो मापन गर्न सकिएको छैन अथवा ठूलैमा पनि कतिपय हिमालय क्षेत्रबाट बहने र अलिकति आम जनताको चासो कम हुने क्षेत्रहरू, तर त्यसमा चाहिँ फेरि जोखिम छैन भन्ने चाहिँ होइन, जनसंख्या कम छ त्यस हिसाबले जोखिम हामी अलिकति कम छ भन्न सक्छौं आम जनसंख्याको हिसाबले अनुपातमा, तर पनि जोखिम त छ। ती क्षेत्रहरूमा चाहिँ हाम्रो पूर्व सूचना विस्तार हुन अझै पनि पूर्वानुमान र पूर्व सूचना प्रणाली विस्तार हुन बाँकी छ। त्यसै र खालि जल तथा मौसम विज्ञान विभागले 10 वर्षमा जुन प्रणाली विस्तार र व्यवस्थापन विकास गर्दै आजसम्म आयो र जुन गतिमा हामी अगाडि बढ़िराखेका छौं, सम्भवत अबको केही समयमा हामी ससाना नदीहरूमा पनि र आम जनसमुदायसम्म, किनभने नेपाल सरकारको एउटा अभियान पनि छ, त्यो नेपाल सरकारको मात्रै नभएर विश्वव्यापी अभियान हो, सबैका लागि पूर्व सूचना भन्ने संयुक्त राष्ट्रसंघको एउटा अभियानको रूपमा जुन सबै देशहरूले त्यसलाई अनुसरण गर्दै अगाडि बढ़ेको छ, त्यसमा नेपाल सरकारले पनि त्यसलाई प्राथमिकता दिएर अबको 4 वर्ष सन् 2030 सम्म सबै नागरिकले पूर्व सूचना प्राप्त गर्न सक्नुपर्छ भन्ने लक्ष्य दिएको छ। लक्ष्य प्राप्तिको लागि पनि हामी काम गरिरहेका छौं। त्यस कारणले यो मनसुनमा थप पूर्व सूचना प्रणाली थप व्यवस्थित र विस्तार गरिनेछ र आगामी मनसुनहरूमा पनि थप व्यवस्थित हुँदै जानेछ र लक्ष्य के त्यही हो कि बाई 2030 भन्छौं हामी सन् 2030 भित्र सबै नागरिकलाई जल तथा मौसम जन्य पूर्वानुमान र पूर्व सूचना पुर्याइनेछ।
21: नेपालमा बाढ़ी पूर्वानुमान कति विश्वसनीय छ, यसको सफलता दर तपाईँहरूले केही मापन गर्नु भएको छ?
20: हाम्रो हरेक वर्ष बाढ़ी पूर्व सूचना प्रतिवेदन प्रकाशन गर्ने गर्छौं, यो पछिल्लो 5 वर्षदेखि हामीले गर्दै आएका हौं र विगतको पहिलो प्रतिवेदन हाम्रो 5 वर्ष अगाडिको प्रतिवेदन हेऱ्यो भने हाम्रो पूर्व सूचनाको शुद्धता 70% को हाराहारीमा छ भनेको हामीले बाढी आउँछ भनेपछि आएको र पछिल्लो प्रतिवेदन हेर्नुभयो भने गत महिना मात्रै हामीले त्यसलाई प्रकाशन गरेका छौँ, हाम्रो वेबसाइटमा पनि राखेका छौँ। त्यहाँ हेर्यौँ भने हामीले प्रमुख नदी नालाहरूमा गरिएको पूर्वानुमान
21: चाहिँ
20: www.hydrology.gov.np hydrology.gov.np
21: www.hydrology.gov.np अहिले हेर्नुभयो भने पनि
20: पाउनुहुन्छ। त्यो प्रतिवेदन त्यहाँ प्रकाशित छ। त्यो प्रतिवेदनमा हामीले नदी नदीको छुट्टा छुट्टै च्याप्टरहरू राखेका छौँ र त्यसमा कुन नदीमा शुद्धता कति छ बाढ़ीको भनेर राखेका छौँ र औसतमा हेर्ने भने हामीले बाढ़ी आउँछ भनेर आएको दिन चाहिँ 95% छ।
21: मोबाइलमा सबै नागरिकले निशुल्क बाढ़ीको सूचना चाहिँ प्राप्त गर्ने व्यवस्था कहिलेसम्म हुनेछ भनेर
20: देशको 273 नदीका क्षेत्रहरूमा बाढ़ीको पूर्व सूचना हामीले निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन र एसएमएस पनि हामीले निशुल्क रूपमा पठाइराखेका छौं। त्यसमा एनटीसी र एनसीएल दुईटा चाहिँ धन्यवादको पात्र पनि हुनुहुन्छ।
0: बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: सामाजिक सद्भाव कायम गर्नका लागि आज सर्वदलीय बैठक र संयमता अपनाउन शीर्ष राजनीतिक नेतृत्वको अपील। कप्तानगंज घटनाबारे छानबिन समितिले थाल्यो काम।
0: चिकित्सकको हड़तालका कारण 3 लाख भन्दा बढ़ी बिरामी उपचारबाट वञ्चित। 10 सचिव 54 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै पुनर्योगबाट कक्षा 12 700 भन्दा बढ़ी विद्यार्थीको नतिजा सच्याइयो।
1: रजिस्ट्रेशन पास भएको जग्गा हदबन्दीको भन्दै रोकका। नेपाल भारत क्रस बोर्डर 18 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा। नेपालमै पहिलो पटक न्यून चिरफारबाट मुटुका 3 भल्प सफल शल्यक्रिया।
0: जापानको दक्षिणी मुख्य टापुमा भूकम्प गएपछि सुनामीको चेतावनी। युद्धका कारण इरानको प्राकृतिक ग्यास उत्पादन क्षमतामा क्षति। व्यापारिक जहाजमाथि युक्रेनको आक्रमण।
1: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको पाद यात्रा सकियो। उपाधिका लागि आज बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ चिकित्सकहरूको आन्दोलन। चिकित्सकमाथि बेलाबखत भइरहने आक्रमण रोक्नुपर्ने माग गर्दै देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। यहाँ एउटा अस्पताल देखाइएको छ। अस्पतालको ढोका जस्तो देखिन्छ। ढोकामा ठूलो तालचा लगाइएको छ र माथिपट्टि बन्द लेखिएको छ। त्यहाँ नजिकै एकजना व्यक्तिलाई बोकेर अर्को एकजना व्यक्ति त्यहाँ दौड़दै पुगेका छन्। झ्याल खुल्ला छ। झ्याल खुल्ला रहेको स्थानबाट टेलिफोन तानेर एकजना चिकित्सक जस्ता देखिने व्यक्ति फोनमा कसैसँग कुराकानी गर्दैछन्। तल यस्तो लेखिएको छ। हेलो, अस्पतालमा गर्नु भा? सरी, रङ नम्बर, यो त हड़ताल पर्यो।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
22: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले

0: सर्भिस ल्याब सेवा र निशुल्क टिकट अन्य विभिन्न सेवाहरू सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली बेगुचार सिंगटी लामापगर जाने बाटोको दायाँ पट्टि सम्पर्क नम्बर 9767 39 57 22
1: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
3: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 MHz र जीरी सामुदायिक एफएम 94 MHzबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.radioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। सुरुमा मुख्य समाचारका शीर्षकहरू। संयमित हुन र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीको आग्रह। प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीमाथि सुनवाई हुँदै प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो। देशभरका अस्पतालमा आज पनि आकस्मिक भएका सबै सेवा बन्द। गुरूप्रति सम्मान गर्दै गुरू पूर्णिमा पर्व मनाइँदै भारी वर्षा पछिको बाढ़ी र पहिरोका कारण दोलखाको गौरीशंकर गाउँपालिकाका 3 वडामा विद्युत आपूर्ति बन्द। र जापानमा शक्तिशाली भूकम्प, 50 जना घाइते, सुनामीको चेतावनी, सबैलाई सम्मेलित हुन आग्रह।
1: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षण

0: लुगा हरू हालिहाल होइन
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो
0: के हुनु नि बित्ती मनोकामनाको कुरा हो नि होइन
1: हो नि पाडे मनोकामना नै किन बरु भन् न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
0: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
1: उसो भए पाँडे गइहालौ नि जिल्ला नगरौ न
0: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
2: पाण्डवहरू गइहालौ न द्याट्स इट सकिगो नि
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
4: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211199
5: अब समाचार विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र साम्प्रदायिक तनावप्रति गम्भीर दुःख व्यक्त गर्दै सबैलाई संयमित हुन र सामाजिक सद्भाव नबिथोल्न आग्रह गरेका छन् सुनसरीमा सामान्य विषयबाट शुरू भएको विवादले उग्र रूप लिँदा नागरिकको ज्यान गएको र समाजमा त्रास फैलिएको भन्दै उनले यस्तो अवस्था मानवताका लागि स्वीकार्य नहुने टिप्पणी गरेका छन् प्रधानमन्त्रीले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् पीड़ित परिवारलाई सरकारले चाँडो भन्दा चाँडो न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउने उनको भनाई छ धनुषा जिल्ला प्रशासन कार्यालयको सक्रियतामा धनुषा जिल्लामा सामाजिक सद्भाव धार्मिक सहिष्णुता तथा शान्ति सुरक्षा कायम राख्ने 6 बुधे सहमतिबाट हिन्दुत्ववादी संगठन बाहिरिएका छन् सहमति पत्रमा पछिल्लो समय धार्मिक रूपमा निकै सक्रिय मानिएका हिन्दुत्ववादी संगठनका प्रतिनिधिको नाम र हस्ताक्षर दुवै नदेखिए पनि धनुषाका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद कोइकेलले भने उनीहरू पनि सहमत भएको दावी गरेका छन् सहमति पत्रमै हिन्दुत्ववादी संगठनका प्रतिनिधिको नाम र हस्ताक्षर नभएको अवस्थामा प्रधानमन्त्रीले दावी गरेका हुन् भारी वर्षा पछिको बाढ़ी र पहिरोका कारण दोलखाको गौरीशंकर गाउँपालिकाका 3 वटा ओडाहरूमा विद्युत आपूर्ति बन्द भएको छ गौरीशंकर गाउँपालिकाको 6, 7 र 8 नम्बर ओडामा विद्युत आपूर्ति बन्द भएको हो विद्युत आपूर्ति बन्द भएपछि ती ओडाका बस्तीहरू अन्धकार भएका छन् विगत 4 दिनदेखि विद्युत अवरूद्ध हुँदा जनजीवन प्रभावित भएको छ नेपाल विद्युत प्राधिकरण दोलखा शाखाका प्रमुख रोशन कुमार सिंहले गौरीशंकर 8 खारेमा मर्मत सम्हार गरी विद्युत आपूर्ति नियमित गरिएको जानकारी दिए
6: दोलखा जिल्लामा अहिले बाढी पहिरोको चपेटा पनि छ खासरी उत्तरी क्षेत्रमा बाढी पहिरोले धेरै क्षति पुर्याएको छ र विद्युत प्रसारण लाइनमा पनि क्षति पुगेको र कतिपय गाउँमा केही दिनदेखि बत्ती बल्न नसकेको गुनासो आइरहेको छ खासमा त्यहाँ बत्ती बाल्नको लागि अहिले के प्रयास गरिरहेको छ
7: अहिले तत्काल 4 दिन पहिला आएको 4-5 दिन बाढ़ी आएको क्षेत्रमा केही क्षेत्रमा हामीले त्यही दिन खोलामा पानी अलिकति कम भएपछि हामीले सुचारू गर्यो तर मार्बु अनि एउटा के अरे अर्को ठाउँ कुन
6: भन्नु
7: चङ्खु उतातिर के अरे अहिले बाटो नै बगाएको हुनाले सामानको ट्रान्सपोर्टेशन गर्न नै गाह्रो भइरहेको छ तर त्यस वाडाको वाडा अध्यक्षज्यू र पालिका अध्यक्षज्यूको सहयोगले हामीले त्यो क्षेत्रमा बाटो नभए पनि पुलहरू बोकेर हिजो पनि र अस्ति पनि धेरै कामहरू सघाइसकेका छौँ लगभग 15-16 पुल गाडिसकेका छौँ र अझै पनि माथि जाँदा अझै पनि पुल बगाएको हुन सक्ने अनुमान गरेको छौँ तर त्यहाँ पुन सकिएको छैन अहिलेसम्म हामीले 16 पुल जहाँसम्म रोड एसेस भन्दा उतासम्म गएर बनाइसक्यो तर माथि अहिलेसम्म जानै सकेका छैन होइन त्यस्तो छ अवस्था त्यहाँको तर मार्बु सायद भोलिसम्म बल्छ होला हामीले अरू मेटेरियल पनि यहाँबाट पठायो कर्मचारीहरू पनि निरन्तर लागिरहेको छ सो भोलिसम्म सायद त्यहाँ मार्बुसम्म बल्छ होला त्योभन्दा माथि समय लाग्न सक्छ त्यहाँ बाटोको एसेस छैन मेन कुरा हामीलाई आफ्नो पुल अथवा कुनै मेटेरियल लानेलाई बाटो क्यासेस हुनु पर्यो, बाटो नै बगाएको हुनाले अप्ठ्यारो भइरहेको छ। तर वार्ड अध्यक्षज्यू र पालिकाका हाम्रो अध्यक्षज्यूले धेरै सहयोग गर्नु भएको छ र हाम्रो अस्ति माननीयज्यू पनि त्यो क्षेत्रमा भिजिट गर्नुभयो र उहाँले पनि उहाँसँग मसँग कुरा भएको थियो र उहाँ सबैजनाको सहयोगले हामी सायद भोलिसम्म त्यहाँ बत्ती बाल्छौँ होला।
5: उनका अनुसार गौरी शंकर छ चंखु र सात नम्बर ओडा मार्गमा विद्युतीय नियमित आपूर्तिको प्रयास भइरहेको बताए। उनका अनुसार बाढ़ी पहिरोले दुई दर्जन बढ़ी विद्युतीय पोलहरू बगाएको छ। चंखु र मार्गमा जाने सड़क समेत अवरूद्ध भएका कारण सामान लैजान र मरमत सम्हारको काम गर्न कठिनाई भएको छ। अहिलेसम्म 16 विद्युतीय पोल गाडिएको र बाँकी मर्मत सम्हारको काम चाँडै सकेर नियमित विद्युत आपूर्ति गरिने प्रमुख सिंहले जानकारी दिए। हामीसँग अझै समाचार बाँकी नै छन् तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
8: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
9: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
10: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
11: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
10: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
11: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
8: आहा, कति मिठो दुध! अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
12: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
13: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
12: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
14: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, बेगुचार, सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97-67-39-57-22।
5: तपाईं यतिखेर हाम्रो रेडियो र जीडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। भारतले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई भ्रमणको निम्ति दिएको छ। भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निमन्त्रणा पठाएको पुष्टि गरेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले नियमित पत्रकार सम्मेलनको क्रममा प्रधानमन्त्री शाहलाई भ्रमणको निम्ति पठाएको जानकारी गराएका छन्। हिजो भारतको विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता जायसवालले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठाइएको औपचारिक पुष्टि गरेका हुन्। तर कहिले भ्रमण हुने र कहिलेको लागि निमन्त्रणा दिएको भन्ने विषय भने उनले खुलाएका छैनन्। यसअघि प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेन्जनकार बेन गोप्य रूपमा नयाँ दिल्ली गएका थिए। भ्रमणका क्रममा उनले भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँग भेटवार्ता समेत गरेका थिए। बेनले आफू भारत गएको र भारतीय सरकारका वरिष्ठ अधिकारीसँग भेट भएको विषयलाई अस्वीकार गर्दै आए पनि परराष्ट्र मन्त्रालय स्रोतले समेत उनी नयाँ दिल्ली गएको पुष्टि गरेको थियो। सोही भ्रमणपछि प्रधानमन्त्री बारेनलाई भारत भ्रमणको निमन्त्रण आएको हुन सक्ने अनुमान गरिएको छ। नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको सामूहिक आक्रमण र अस्पतालमा तोड़फोड़को घटनामा संलग्नमाथि कड़ा कानूनी कार्यवाही नभएको भन्दै संघले मंगलबार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। आज बिहान 10 बजे काठमाण्डौको माइती घर मण्डलामा चिकित्सक तथा स्वास्थ्य कर्मीले विरोध प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरिएको छ। काठमाण्डु बाहिरका जिल्लामा भने प्रमुख जिल्लाधिकारी मार्फत ज्ञापन पत्र बुझाउने र आफ्ना कार्यस्थलमा धरना तथा विरोध प्रदर्शन गरिने जनाइएको छ। चिकित्सक संघले घटनाका दोषीलाई तत्काल कानूनी दायरामा ल्याई कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ़ाउने उद्देश्यले नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्यदल गठन गरेको छ। नेकपा बागमती प्रदेश संसदीय दलले 5 सदस्यीय कार्यदल गठन गरेको हो। मंगलबार हेटौडा स्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले सरकार गठन प्रक्रियालाई सहज बनाउन सत्ता साझेदार दल नेकपा एमाले सहित अन्य सम्भावित दलहरूसँग संवाद र छलफल गर्ने जिम्मेवारी सहित 5 सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलको संयोजकमा नेकपा बागमती प्रदेश संसदीय दलका नेता शालिगराम जमकटेल रहेका छन्। सदस्यमा कृष्ण प्रसाद खनाल, रत्न ढकाल, सरल सहयात्री र कुमारी मोक्तान छन्। नेकपा बागमती प्रदेश संसदीय दलका सचेतक रत्न ढकालका अनुसार कार्यदलले सरकार गठनका लागि आवश्यक राजनीतिक सहमति जुटाउन सत्ता साझेदार एमाले सहित सम्भावित अन्य दलहरूसँग संवाद र वार्ता गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी राजपाका सभापति रवि लामिछानेले सुनसरी घटना लगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठक बिहान 8 बजे सिंहदरबार स्थित लेखा समितिको बैठक कक्षमा बस्दैछ। महामन्त्री विपिन कुमार आचार्यका अनुसार बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल सहित उपेन्द्र यादव, महन्त ठाकुर र सीके राउत नेतृत्वको दलहरूलाई पनि आमन्त्रण गरिएको छ। यसअघि धनुषा जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यसहित 6 बुधे सहमतिबाट हिन्दुत्ववादी संगठन बाहिरिएका छन्। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद कोइकेलले सहमति पत्रमै हिन्दुत्ववादी संगठनका प्रतिनिधिको नाम र हस्ताक्षर नभएको अवस्थामा प्रमुख जिल्ला अधिकारी कोइकेलले उनीहरू सहमत भएको दावी गरेका छन्। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। पछिल्लो तथ्याङ्कले नेपालमा यस वर्ष सबैभन्दा बढ़ी ज्यान लिने विपद सर्पदंश बनेको देखाएको छ। सर्पदंशबाट गत वैशाखदेखि हालसम्मको अवधिमा 53 जनाले ज्यान गुमाएका छन्। प्रस्तुत छ एक रिपोर्ट।
15: मनसुन लागेसँगै बाढ़ी पहिरो र डुबानले क्षति पुर्याउने गर्दछ। तर नेपालमा यस वर्ष मनसुन विपद मध्ये सबैभन्दा बढ़ी सर्पदंशले ज्यान लिएको छ। खेतबारीमा काम गर्ने किसान, घाँस दाउरा संकलन गर्न जाने महिला, घरभित्र सुतेका बाल बालिका वा राति शौचका लागि बाहिर निस्किएका सर्वसाधारण यसको जोखिमबाट सुरक्षित छैनन्। वर्षायामसँगै तराई मधेसका बस्तीमा सर्पदंशको त्रास फेरि एकपटक चुलिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख 1 गतेदेखि हालसम्मको अवधिमा सर्पदंशका 661 घटना भएका छन्। ती घटनामा 53 जनाले ज्यान गुमाएका छन् भने 572 जना घाइते भएका छन्। यस अवधिमा 622 परिवार प्रभावित बनेका छन्। प्राधिकरणको तथ्याङ्क अनुसार यही अवधिमा विपद जन्य घटना मध्ये सबैभन्दा बढ़ी सर्पदंशबाट भएको छ। चट्याङ लागेर 25 जनाको मृत्यु भएको छ भने लेक लागेर 21, आगलागीबाट 19, जनावरको आक्रमणबाट 17, पहिरोबाट 16, बाढ़ीबाट 13 जनाले ज्यान गुमाएका छन्। भारी वर्षाका कारण 4 तथा डुंगा पल्टिँदा 2 जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। मनसुनमा सर्पदंशको समस्या जनस्वास्थ्यको गम्भीर संकट रहेको भन्दै प्राधिकरणले समस्या समस्या न्यूनीकरणका लागि सचेतना तथा अन्तर सरकारी निकाय बीच समन्वय बढ़ाइएको बताएको छ। सर्पदंशको जोखिम सबैका लागि समान देखिए पनि यसको असर भने महिला माथि बढ़ी परेको तथ्याङ्कले देखाएको छ। प्राधिकरणको तथ्याङ्क अनुसार 2074 सालदेखि 2083 सालसम्म सर्पदंशका 1218 घटना दर्ता भएका छन्। ती घटनामा 259 जनाले ज्यान गुमाएका छन्। मृत्यु हुने मध्ये 132 जना महिला र 121 जना पुरुष रहेका छन्। यसले सर्पदंशबाट महिलाको मृत्यु संख्या पुरुष भन्दा बढ़ी रहेको देखाउँछ। यस अवधिमा 976 जना घाइते भएका छन्। घाइते मध्ये 542 जना महिला र 434 जना पुरुष रहेका छन्। सर्पदंशका घटनाबाट 1226 परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। प्राधिकरणको अनुसार ग्रामीण क्षेत्रमा महिलाहरू खेतमा धान रोप्ने, घाँस दाउरा संकलन गर्ने, पशुपालन गर्ने तथा राति घरयासी कामका लागि बाहिर निस्किने भएकाले उनीहरू बढ़ी प्रभावित हुने गरेका छन्। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
5: बागमती प्रदेशको नेतृत्वका लागि दलहरूबीच रस्साकसी शुरू भएको छ। प्रदेशको नेतृत्वका लागि दलहरूले आन्तरिक तयारी तीव्र पारेका हुन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि समीकरण तयार गरिरहँदा नेपाली कंग्रेस पनि भित्रभित्रै सरकारको नेतृत्व कब्जा गर्ने प्रयासमा जुटेको छ। कुनै पनि गठबन्धनको सहज बहुमत नपुग्ने निश्चित भएपछि प्रमुख भनिएका कंग्रेस, एमाले र नेकपा साना दलहरूलाई फकाउने कसरतमा जुटेका छन्। वर्तमान सरकारलाई निरन्तरता दिने दावामा रहेको कंग्रेस र नयाँ कसरत गठबन्धन अनुसार सरकार बनाउन कसिएका एमाले तथा नेकपा साना दलहरूलाई आफ्नो पक्षमा पार्ने दौड़मा छन्। एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि अल्पमतमा परेका कंग्रेसका इन्द्रबहादुर बानिया आफ्नै नेतृत्व कायम राख्ने गरी बहुमत जुटाउने प्रयासमा लागेका छन्। बागमती प्रदेश सभामा 12 सीट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकार निर्माणमा निर्णायक भूमिकामा देखिएको छ। कंग्रेस तथा एमाले र नेकपाका नेताहरूले राप्रपासँग पटक पटक छुट्टा छुट्टै छलफल गरिसके पनि राप्रपाले स्पष्ट जवाब दिइसकेको छैन। 110 सदस्य बागमती प्रदेश सभामा कायम 104 सांसद मध्ये सरकारका लागि बहुमत

0: छ। यसैबीच बहुमत जुटी नसके पनि बागमतीको नेतृत्व एमालेको भागमा परेसँगै एमाले भित्रै मुख्यमन्त्रीको रस्साकस्सी पनि शुरू भएको छ। एमालेबाट बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया र निवर्तमान स्वास्थ्य मन्त्री भक्तपुरका किरण थापा मुख्यमन्त्रीका प्रमुख दावेदारका रूपमा देखिएका छन्। दुवै नेताले पार्टी नेतृत्वसँग आफ्नो पक्षमा निर्णय गराउन आन्तरिक रूपमा लबिङ तीव्र बनाएका छन्। यद्यपि एमाले मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा औपचारिक निर्णय गरिसकेको छैन। सरकारले महिला कर्मचारीले पाउने सुत्केरी बिदा 98 दिनबाट बढ़ाएर 6 महिना पुर्याउने प्रस्ताव ल्याएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनाएको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरेको हो। मन्त्रालयले यो विधेयक पारित गरी सर्वसाधारणको राय र सुझावका लागि सार्वजनिक गरेको छ। मस्यौदामा ऐनको दफा 13 संशोधन गरी पदफा 10.1 बमा रहेको कम्तीमा 98 दिन भन्ने व्यवस्थालाई हटाई 6 महिना बनाउने प्रस्ताव गरिएको छ। यस संशोधन सहित विधेयक पारित भएमा अब सरकारी कार्यालयमा मात्र नभई निजी संस्थामा कार्यरत महिला कर्मचारीले समेत सुत्केरी बिदा 6 महिनाको पाउनेछन्। दक्षिणी जापानको कुमामोतोमा शक्तिशाली भूकम्प गएको छ। क्युशु टापुमा रहेको कुमामोतोमा हिजो 7.1 रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा कम्तीमा 50 जना घाइते भएका छन्। भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिइएको छ। जापानको मौसम विज्ञान एजेन्सी जेएमएले सुनामी आउन सक्ने चेतावनी जारी गरेको हो। भूकम्पपछि तटीय क्षेत्रका मानिसहरूलाई सतर्क रहन भनिएको छ। भूकम्पका कारण हजारौं घरमा विद्युत सेवा अवरूद्ध भएको छ भने विभिन्न स्थानमा आग लागि सड़क र पुलमा क्षति जस्ता तथा भवनहरू भत्किएका छन्। जापानमा शक्तिशाली भूकम्प जाँदा 50 जना घाइते भएको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बेर्सना पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्। कुनै पखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता बामा त्याग्न सक्नुहुन्छ। आफैलाई त्याग्न पनि सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवार चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साथी, कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खन कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।

0: 出来个威把你拿去这爱好哥我站了路我站了了路没完个垃圾我站了电都过谁玩的过来有你个老爱看啊我先管你好我那啥我那都看我再见了你我再问起你
1: 耶他为你弟弟为你台前的可以他为你把你个相不能相满的背地是 rental and catching service 这个没白眼睛
0: 喂喂喂喂喂喂喂喂喂喂喂喂喂
2: हजुर हरकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410228883 र कृष्ण श्रेष्ठ 98640021
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलेखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने

0: सम्पर्क नम्बर 0449-412-020।
1: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: आफै होइन ए पाँडे सोटे कसको टिभी बोकेर हिँड्यौ निकै हतारमा छौ त
2: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
2: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 होम सिपेमा
4: यहाँ फ्रिज डिप फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
5: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
6: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 98 44 39 81 42 र 98 44 01 68 814

गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कन अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउँ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउँ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।

के तपाईँ लोकल

0: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
0: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
4: कतै बढी लैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
4: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्च देखि माथिको एलईडी किन्दा 200 सिपेमा
6: यहाँ फ्रिज, डी फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।

नेपालको नयाँ आवाज आवाज विहीनहरूको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा।
1: दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे

0: आफै नै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: पेक्षा कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, साचिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
4: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना। धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
5: 24 घण्टा आकस्मिक सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
5: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
5: 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
5: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
4: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
5: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
4: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
5: दिसा पिसाब, खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
6: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
4: अन्य थप जानकारीको लागि
6: सम्पर्क नम्बर 049-412-020।
4: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजे

0: तर स्वास्थ्यलाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि।
1: परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ।
0: सरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ।
1: आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 22।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज तरिकोट चरीघ्याङ दोलखा 97.1 FM 102 र 97.1 FM

यो हो विकासको फ्यामिली। कम्प्युटर त छ तर इन्टरनेट एकदमै स्लो। यही हो यो घरको डेली रुटिन। तर यो हो दिपेशको फ्यामिली, वर्ड लिंक केबल जुम फ्यामिली। इन्टरनेट पनि फास्ट, वहाँ पनि फास्ट, यिनीहरू त झनै फास्ट। सेवामा

गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कन अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्य तथा क्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय

0: सुंगटी दोलख द्वारा जनहितमा जारी।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाबी सौडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। यूरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
3: होइन ए पाँडे सोर्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त। कतै बरिलैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
4: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके हो नि?
3: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि। होइन त,
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिटीमा।
6: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391842 र 9844061814।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाबी सौडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। यूरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
9: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
9: धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
10: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
9: धुलिखेल अस्पतालद्वारा सञ्चालित दुलखा

0: अपराह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञ द्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
1: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलोखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल्छ होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू जी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
2: पाण्डहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

Thank you.

0: हो हम रेडियो 103.4 मेगाहर्ट्ज़
1: झूठी खाई

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु चार सिंगुटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। दुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। दुलिखेल अस्पतालद्वारा संचालित दुलखा अस्पतालले

0: कस्तिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन,
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

0: आवाज विहीनहरुको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली चरीकोट दोलोखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।
0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न

0: नमस्ते वाहरु सिंगटी हेल्थ केयर एंड डायग्नोस्टिक सेंटर प्राली बिगुचार सिंगटी लामाबगर जानी बाटो को दाया पट्टी संपर्क नंबर 9767 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
0: श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारे कसेरी सेतो विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटि देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका ओड नम्बर 8 खारे कसेरी

0: बाबा तिहीहरुको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
2: बाँडी त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
3: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
2: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
4: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
3: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
2: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
3: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
2: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
3: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
4: पाण्डोहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
1: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: लौ न लौ लौ चटाङ पर्न आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चटाङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बिजु चार सिंगेटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दुलुखा जिल्ला

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97-67-39-22।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटि देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक, भजन कीर्तन, दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार, गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी। श्रद्धापूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक, भजन कीर्तन, दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौ। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौ। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौ। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौ। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौ। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौ। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौ तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरम तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: बाँडी त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
3: पाण्डहरू गइहालौ न, सकिगो नि।
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ละขอละก็วิ่งไปนี่นอนได้ไอ้ฮักโอ้บอต้าเหวนุบอต้าหนุ่มเหวนุมีว่ากันอะไรหมอนหมอนเต้นเต้นตะกูลเสียงหวานักโบราณนิวนิกลังไงนะอาวะเห็นวันนี้ฮักมันนะชาวนาหนุ่มอาวะตะแกงเหวนุหลังตาวันเห็นนี่เ
1: ย้तपाईले केटी पनि थाहा छैन खड्काजी तपाईले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चर्कोटमा पाइहालिन्छ
0: ए वा वा ट्राई गर्नुमा नि सबै सेवा होइन हट
2: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410228883 र कृष्ण श्रेष्ठ 98640021
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

मुखे खोल्न पर्ने हो कि आफै बुझिए जाने मुखे खोल्न पर्ने हो कि आफै बुझिए जाने रामै राजा थिए र पोसिता भयो।

0: होइनै बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल्नु होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि होइन?
2: पाण्डुहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

Ama çok acayip.

¡Gracias!

0: Salda Gang'daki çöllerde itilafı 1000 kapsül yargı olsa da sahibi 1000 dolarlık bakra Kolya'ya bazı ghar bhai ka 21 varshiya Nawzada Ansari ra Akal Ganga ka maane bhancha ma bazı ghar bhai hal Lalitpur Mahalakshmi thana 6 bajne 24 varsha Deepak Rai raheka chan Unihar ko sath bata Damadol naam ko lagu aushadhi 1,20,000 capsule Data company ko BSC 77 नंबर को हट्टी गाड़ी बागमती प्रदेश से जरूरी से 5544 नंबर को मोटरसाइकिल मोबाइल 3 छमेरा नेपाली रुपैया समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ नियन्त्रणमा लिएका 3 जनालाई बरामद सामान सहित कार्यवाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् केन्द्रीय अनुसन्धान ब्युरो सिआइडीले धार्मिक एक पुरुषलाई झन्डै 2 अर्ब रुपियाँ बराबरको मन्दी कारोबार गरेको आरोपमा पक्राउ गरेको छ पक्राउ पर्नेमा धादिङ घर भए काठमाडौँको नगरजुन नगरपालिका 8 मा बस्दै आएका राजेन्द्र प्रसाद रिजाल रहेका छन् शंकास्पद व्यक्तिहरूको ब्याङ्किङ कारोबार विश्लेषण गर्ने क्रममा रिजालले अन्य व्यक्तिहरूसँगको मिले मातोमा 1,89,49,444 बराबरको हुन्डीको माध्यमबाट कारोबार गरेको पाइएको बारका प्रवक्ता एसएसपी अनुपम संसार जवारले बताएका छन् नगरपालिका 8 को राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको एसएसपी जवारले जानकारी दिएका छन् नेपाली काङ्ग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै 3 दिनसम्म शोक मनाउने निर्णय गरेको छ काङ्ग्रेसले केन्द्रीय कार्य समितिको आज बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो 83 वर्ष श्रेष्ठको ललितपुरको जवानखेल स्थित हेली अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको थियो काङ्ग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनको शोकमा 3 दिन पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले 13-15 गते दिनसम्म पार्टीको केन्द्र कार्यालय प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो बैठकले बिहिबार 1 दिन केन्द्र प्रवेश र जिल्लाको सबै कार्यालयहरू बन्द गर्ने पनि निर्णय गरेको छ वरिष्ठ नेता प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखेर निर्णय गरेको कार्यवाहको मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन् बजेको हाम्रो समाचार बुलेटिन यति नै अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ यस समाचार बुलेटिनबाट म लक्ष्मी बिदा चाहन्छु नमस्ते
1: यो हो हाम्रो रेडियो 103.4 MHz
2: श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ
3: मङ्गल विग्रह लिङ्गित मा मङ्गल विभो
2: यस धाममा भगवान शिव ब्रह्म विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाउ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा क्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनाऊ, आफू पनि बचौ अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ลาขอได้ก็มีปานินอนิดได้ไอ้ฮักโมบอดจ้าแมวนุบอดจ้าหน่อแมวนุมีว่ากันลายหมอนหมอนแจ้รตีนตะกูลเฮียวานักโบราณนิ้วนิดละไงจ้าอาวะเห็นวันนี้ฮักมันนะชาวนรกอาวะตะแกแมวนุละจ้าวันเฮนี
1: ่เย่तपाईले किर्ती पनि थाहा छैन खड्काजी तपाईले भनेको सम्पूर्ण सामान अर्थ 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरकोटमा पाइहालिन्छ
0: ए वा वा ट्रोली कोमै हपै हेवा होइन हटा
2: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरकोट दोलखा।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: पहिनै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डुहरू गइहालौ न, that's it, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
6: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
5: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
6: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
5: हाम्रा सुविधाहरू
7: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
5: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
7: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
5: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
7: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
5: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
6: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
5: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज तरिकोट चरिघाङ दोलखा 97.1 FM 8.2 र 97.4

सामाजिक सद्भाव शांति राष्ट्रीय एकता कायम गर्न सबले सामूहिक अपील जारी गरेको हो। संयुक्त अपीलमा राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै दलहरू एकताबद्ध रहेको सन्देश सहित उत्पन्न समस्याको दिगो प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हर सम्भव सहयोग गर्न तयार रहेको संकल्प गरिएको छ। बैठकले शान्तिपूर्ण संवाद र सहमतिको आह्वान पनि गरेको छ। यसैबीच सर्वदलीय बैठकमा दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको कड़ा आलोचना गरेका छन्। बैठकमा विपक्षी दलका नेताहरूले सुनसरी घटना र पछिल्ला घटनाहरूमा सरकारको उपस्थिति साथै प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकालाई लिएर प्रश्न उठाएका हुन्। राजसपा सभापति लामी छानेले भने प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो काम गरिरहेको भन्दै सरकारको बचाव गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। सभापति लामिछानेले आज सिदल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्थाका साथै सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। बागमती प्रदेशले बजेट कार्यान्वयनलाई प्रभावकारी पारदर्शी र नतिजामुखी बनाउन भन्दै मार्गदर्शन जारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका मन्त्रालय निकाय तथा कार्यालयलाई चालू वर्षको बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्दै 59 बुँदे मार्गदर्शन जारी गरेको छ। प्रदेश सरकारले प्रदेशका 119 स्थानीय तहका लागि छुट्टै 26 बुँदे निर्देशिका पनि जारी गरेको छ। मन्त्रालयले बजेट कार्यान्वयनमा ढिला सुस्ती अनियमितता र वर्षको अन्त्यमा हतारमा खर्च गर्ने प्रवृत्तिलाई रोक्ने उद्देश्यले यो व्यवस्था लागू गरेको जनाएको छ। आर्थिक योजना मन्त्री प्रभा तामाङका अनुसार अब प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएका कार्यक्रमलाई मात्र स्वीकृत कार्यक्रम मानेर खर्च गर्न पाइनेछ। मार्गदर्शन अनुसार फागुन मसान्तसम्म काम शुरू नभएका कार्यक्रमको बजेट चैत 15 गते भित्र सम्पूर्ण फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले बजेट कार्यान्वयनमा ढिला सुस्ती अनियमितता र वर्षको अन्त्यमा हतारमा खर्च गर्ने प्रवृत्तिलाई रोक्ने उद्देश्यले यो व्यवस्था लागू गरेको जनाएको छ।

तथा स्रोत सुनिश्चित नभई कुनै पनि खरीद प्रक्रिया अघि नबढ़ाउन निर्देशन पनि दिएको छ। सरकारी कार्यालयको सजावट र अनावश्यक नयाँ फर्निचर खरीदमा रोक लगाइएको छ। सरकारी बैठक गोष्ठी र सेमिनार सम्भव भएसम्म सरकारी सभाहालमै सञ्चालन गर्न निर्देशन दिइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीको सम्पत्ति विरूद्ध मुद्दा दायर गरेको छ। आयोगले गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीहरू विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। उनको 2,26,13,123 रूपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेपछि आज आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ। पदीय मर्यादा विपरीत कार्य गरी गैर कानूनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अख्तियारले गरेको अनुसन्धानका क्रममा चौधरी र उनको परिवारको वैध आमदानी 2,72,55,766 रूपियाँ 6 पैसा मात्र देखिएको छ। यद्यपि सोही अवधिमा उनको कुल खर्च तथा लगानी भने 4,98,68,899.42 रूपियाँ पुगेको भेटिएको छ। गैर कानूनी रूपमा आर्जन गरिएको सम्पत्ति परिवारका सदस्यको नाममा समेत राखिएको भेटिएकाले अख्तियारले इन्जिनियर शैलेन्द्र कुमार चौधरी र उनकी श्रीमती अर्पणा कुमारीलाई प्रतिवादी बनाएको छ। चिकित्सकहरू आकस्मिक भएका सबै सेवा बन्द गर्दै सड़कमा उत्रिएका छन्। नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले माइती घरमा प्रदर्शन गरेका हुन्। नेपाल चिकित्सक संघको आह्वानमा आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक भएका सबै सेवा बन्द छ। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा गरिएको तोड़फोड़का दोषीहरूलाई कानूनी कार्यवाही गर्न सरकारले उदासीनता देखाएको भन्दै चिकित्सकहरू सड़कमै उत्रिएका हुन्। घटनाको 5 दिन बितिसक्दा समेत दोषीलाई पक्राउ गरी कानूनी कार्यवाही गर्नुको साटो उल्टी न्याय माग्न गएकाहरूमाथि दुर्व्यवहार भएको नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर बद्री रिजालले बताएका हुन्। चिनिया नागरिकहरूले सन्तानकै लागि नेपाली युवतीहरूलाई विभिन्न प्रलोभनमा पारी चीन लैजाने गरेको खुलेको छ। चिनिया पुरूषले सन्तान जन्माउनकै लागि नेपाली युवतीहरूलाई विवाहका नाममा खरिद गर्ने र बच्चा जन्मिएपछि हिंसा गर्ने गरेको पाइएको हो। चिनिया पुरूषहरूले सन्तानकै लागि नेपाली युवतीको परिवारलाई विभिन्न प्रलोभनमा पारी विवाह गरी लैजाने र आफ्नो स्वार्थ पूरा भएपछि हिंसा र बिचल्लीमा पार्ने गरेको पछिल्लो घटनाहरूले पुष्टि गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचबिखन विरूद्धको अधिकार सम्बन्धी राष्ट्रिय प्रतिवेदन 2082 पनि नक्कली विवाह गरी चीनमा नेपाली युवतीको बेचबिखन हुने गरेको उल्लेख छ। चीनमा एक सन्तान नीतिले लैंगिक अनुपात बिग्रिएपछि विवाह योग्य पुरूषहरूले विवाहका लागि युवती नपाउने र त्यस्ता पुरूषले नेपाली युवतीहरूलाई प्रलोभनमा पार्ने गरेको अनुसन्धानबाट खुलेको हो। आफ्नो मुलुकमा विवाहका लागि युवती नपाएपछि चिनिया पुरूषहरूले सन्तानकै लागि विदेशी महिलासँग विवाह गर्ने गरेका छन्। त्यस्ता व्यक्तिहरूका लागि नेपाली युवती खोज्न नेपाली र चिनिया दलालहरूले खटिने गरेको पाइएको छ। उनीहरूले विवाहको नाममा नेपाली युवतीहरूलाई मानव तस्करी गरेर चीनमा बेचबिखन गर्ने गर्दछन्। विवाहको बहानामा बेचिएर धर्म संस्कृति तथा रहन सहन नमिल्ने देशमा पुगेका युवतीहरूको बिचल्ली हुने गरेको छ। उत्तर पुस्तिका परीक्षणमा राष्ट्रिय परीक्षा बोर्डको व्यवस्थापकीय कमजोरी र शिक्षकको लापरवाही हुने गरेको पुष्टि भएको छ। बोर्डले सार्वजनिक गरेको पुनर्योग नतिजा अनुसार कक्षा 12 747 विद्यार्थीको नतिजा सच्याइएको छ। अनुत्तीर्ण नन ग्रेडेड भनेर नतिजा आएका ती विद्यार्थीको पुनर्योग गर्दा उत्तीर्ण ग्रेडेड नतिजा आएको छ। यसपटक प्रकाशित नतिजा चित्त नबुझेपछि 33,200 विद्यार्थीले सच्याउन आवेदन दिएका थिए। त्यसमध्ये 747 अर्थात 2.23% नतिजा सच्याएको परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले बताए। परीक्षा बोर्डले नतिजामा आफ्नो गल्ती नरहेको दावी गर्दै विद्यालयकै लापरवाहीका कारण भएको बताएको छ।

0: काठमाण्डु बौद्धमा आत्मदाह प्रयास गरेकी काभ्रे पलाञ्चोकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। काठमाण्डौ महानगरपालिका छ स्थित बौद्ध गेट नजिकै आत्मदाह प्रयास गरेकी काभ्रे पलाञ्चोको तेमाल गाउँपालिका तीनकी 27 वर्षीय सालु गुरूङको केतिपोरी स्थित बौद्ध अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। काठमाण्डौको गोकर्णेश्वर नगरपालिका 8 स्थित माकलबारीमा बस्दै आएकी उनले साउन 4 आफैलाई जलाएर आत्मदाह प्रयास गरेकी थिइन्। जल्दै गरेको देखेपछि उनका श्रीमानले आगो निभाएर उनलाई अस्पताल लगेका थिए। श्रीमानसँग विवादको कारणले उनले आत्मदाह प्रयास गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी पवन भट्टराईले बताए। उपचारको क्रममा मृत्यु भएकी सालुको पोस्टमार्टमपछि परिवारले शव बुझेका छन्। धादिङका एक पुरूष करिब 2 अर्ब बराबरको हुण्डी कारोबार गरेको आरोपमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले धादिङ घर भई काठमाण्डौको नागार्जुन नगरपालिका 8 बस्दै आएका राजेन्द्र प्रसाद रिजालाई पक्राउ गरेको हो। शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा रिजालले अन्य व्यक्तिसँगको मिलोमतेमा 1,89,65,39,454 बराबरको हुण्डीको माध्यमबाट कारोबार गरेको पाइएको ब्यूरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए। उनलाई नागार्जुन नगरपालिका 8 को राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको एसएसपी जबराले जानकारी दिए। नेपाली कंग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै 3 दिनसम्म शोक मनाउने निर्णय गरेको छ। कंग्रेस केन्द्रीय कार्य समितिको बुधबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। 83 वर्षे श्रेष्ठको ललितपुरको जावलाखेली स्थित हेली अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको थियो। कंग्रेसले वरिष्ठ नेता श्रेष्ठको निधनको शोकमा 3 दिन पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले 13-15 गतेसम्म पार्टीको केन्द्रीय कार्यालय प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो। बैठकले बिहिबार 1 दिन केन्द्र प्रदेश र जिल्लाको सबै कार्यालयहरू बन्द गर्ने निर्णय पनि गरेको छ। हवस् त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रारीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रारी बिगुचार सिङ्गटी लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।

0: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि दिदी, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: रोप राइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
4: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
5: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
6: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
5: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
6: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
3: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
7: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
8: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
7: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949 41 20।

0: छैनै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि? कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गेटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767-39-57-22।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: 我来公园把你拿去给俺喝哦，我在苗路，我在那苗路，没完个垃圾玩玩，在那店都过新玩的，过来牛牛啷个干？俺们新玩的，好我那啥我那都干，我在干苗路，我在玩新的。
1: 耶，他为了弟弟把你抬起来干个啥？他为了把你个香槟的香槟儿都背地是 rental and catering service 这里干嘛摆人家？
0: 哎，我抓一个我一喝，我一喝完我再喝吧。
2: हजुर हरके सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाणादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासजनक यात्राका लागि खाणादेवी यातायात प्रणाली चरीकोट दोलोखा।
1: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
2: वा तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
1: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
2: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
1: हाम्रा सुविधाहरू
3: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
1: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
3: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
1: पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
1: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
2: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 97.1 FM 802 र 97.1 FM 844।
4: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तद्वारा आयुक्तका लागि सिफारिश भएकाको नाम सर्वसम्मत अनुमोदन पाएको छ। आज बसेको संसदीय सुनवाई समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्की तथा आयुक्तमा गुरू वाग्ले र राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको हो। दुई आयुक्तको सुनवाई मंगलबार भएको थियो भने प्रमुख निर्वाचन आयुक्तको सुनवाई आजै भएको हो। उनीहरूको प्रस्तुति र सांसदहरूले उठाएका प्रश्नको जवाफबाट चित्त बुझेपछि समितिले नियुक्तिका लागि बाटो खोलिदिएको छ। समितिले अनुमोदनका साथै प्रस्तावित पदाधिकारीहरूलाई उनीहरूले प्रस्तुत गरेको कार्ययोजना परिमार्जन गरी पुनः पेश गर्न निर्देशन समेत दिएको छ। समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्ति प्रक्रिया अघि बढ़नेछ। संसदीय सुनवाई समितिबाट प्रमुख आयुक्त सहित दुई आयुक्तको नाम अनुमोदन भएपछि निर्वाचन आयोगले पूर्णता पाएको छ। पाँच सदस्यीय आयोगमा हाल जानकी कुमारी तुलाधर र सगुन शमशेर जबरा मात्रै रहेका छन्। सभामुख डोलप्रसाद डीपी अर्यालले प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूसँग छुट्टा छुट्टै भेटवार्ता गरेका छन्। सभामुख अर्यालले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका हुन्। विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग पनि भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ। सभामुख अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरेका छन्। त्यसअघि अर्यालले विपक्षी दलका नेता भीष्मराव साङदेम्बे तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनसँग पनि छुट्टा छुट्टै भेटवार्ता गरेका थिए। सभामुख अर्यालले मंगलबार नै विभिन्न राजनैतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए। सो क्रममा प्रतिनिधि सभाको कार्य संचालनलाई थप प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढंगले अघि बढ़ाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। त्यसअघि अर्यालले विपक्षी दलका नेता भीष्मराव साङदेम्बे तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनसँग पनि छुट्टा छुट्टै भेटवार्ता गरेका थिए। सभामुख अर्यालले मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सभापति लामिछानेले आज शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्थाका साथै संसदीय घटनाका विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठकका बारेमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। यसअघि आजै सभापति लामिछानेको आग्रहमा बसेको सर्वदलीय बैठकले संसदीय लगायत विभिन्न जिल्लामा हालै विकसित घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै शान्ति र सद्भावका लागि सामूहिक अपील जारी गरेको थियो। रासपा सभापति लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव शान्ति र राष्ट्रिय एकता कायम गर्न सात बुझे सामूहिक अपील जारी गरेको हो। संयुक्त अपीलमा राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै दलहरू एकताबद्ध रहेको सन्देशसहित उत्पन्न समस्याको दिगो प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न तयार रहेको संकल्प गरिएको छ। बैठकले शान्तिपूर्ण संवाद र सहमतिको आह्वान पनि गरेको छ। यसै सर्वदलीय बैठकमा दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालिनको कड़ा आलोचना गरेका थिए। बैठकमा विपक्षी दलका नेताहरूले संसदीय घटना र पछिल्ला घटनाहरूमा सरकारको उपस्थिति साथै प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकालाई लिएर प्रश्न उठाएका हुन्। रासपा सभापति लामिछानेले भने प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो काम गरिरहेको भन्दै सरकारको बचाव गरेका थिए। चिकित्सा शिक्षा आयोगले चालू आर्थिक वर्ष 2083-84 लागि 6,55,25,98,000 बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालिनको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको आयोगको 27 बैठकले सो बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो। स्वीकृत बजेटमा नेपाल सरकारबाट विनियोजित 5,92,21,00,000 र आयोगको आन्तरिक स्रोतबाट 56,04,98,000 रूपियाँ बराबरको स्रोत रहेको बताइएको छ। बैठकले गत आर्थिक वर्ष 2082-83 शर्मशान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको 99,85,96,267 रूपियाँ र चालू आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित 35 करोड़ गरी कुल 1,34,85,96,267 रूपियाँ मध्ये चालू आर्थिक वर्षका लागि 56,04,98,000 खर्च गर्ने निर्णय गरेको छ। बीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि दुर्व्यवहार भएको घटनालाई लिएर पर्साका एसपी हेडक्वार्टर तानिएका छन्। जिल्ला प्रहरीकारी पर्साका प्रमुख एसपी सुदीप पाठक प्रहरी हेडक्वार्टर तानिएका हुन्। बीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि दुर्व्यवहार भएको घटनामा चिकित्सकको वार्ता टोलीलाई एसपी ठाकुरले दुर्व्यवहार गरेको आरोप लागेको थियो। त्यसपछि चिकित्सकहरूले उनको सेवा गर्न पनि माग राखेका थिए। पाठक 2082 असोजमा पर्सा सेवा भएका थिए। पाठकलाई हेडक्वार्टर तान्दै उनको ठाउँमा काठमाडौँ प्रहरी परिसर प्रवक्ताको जिम्मेवारीमा रहेका एसपी पवन भट्टराईको सेवा गरिएको छ। भट्टराई आजै पर्सा गएका छन्। उनलाई जेएनजी आन्दोलन लगत्तै पाल्पाबाट काठमाडौँ ल्याइएको थियो। एसपी भट्टराईको ठाउँमा भने दानबहादुर थापाको सेवा गरिएको छ। उनी सीआईबीमा कार्यरत थिए। यसैबीच नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरू आकस्मिक बाहेका सबै सेवा बन्द गर्दै सड़कमा उत्रिएका छन्। घटनाको विरोध गर्दै चिकित्सकहरूले आज माइती घरमा प्रदर्शन गरेका हुन्। नेपाल चिकित्सक संघका आह्वानमा आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेका सबै सेवा बन्द छ। बागमती प्रदेशले बजेट कानूनलाई प्रभावकारी पारदर्शी र नतिजामुखी बनाउन भन्दै मार्गदर्शन जारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका मन्त्रालय निकाय तथा कार्यालयलाई चालू वर्षको बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्दै 59 बुँदे मार्गदर्शन जारी गरेको छ। प्रदेश सरकारले प्रदेशका 119 स्थानीय तहका लागि छुट्टै 26 बुँदे निर्देशिका पनि जारी गरेको छ। मन्त्रालयले बजेट

0: कानूनमा ढिला सुस्ती अनियमितता र वर्षको अन्तिममा खतारमा खर्च गर्ने प्रवृत्तिलाई रोक्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरेको जनाएको छ। चिनियन नागरिकहरूले सन्तानकै लागि नेपाली युवतीहरूलाई विभिन्न प्रलोभनमा पारे चीनलाई जाने गरेको खुलेको छ। चिनिया पुरूषले सन्तान जन्माउनकै लागि नेपाली युवतीहरूलाई विवाहका नाममा खरिद गर्ने र बच्चा जन्मिएपछि हिंसा गर्ने गरेको पाइएको हो। राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचबिखन विरूद्धको अधिकार सम्बन्धी राष्ट्रिय प्रतिवेदन 2082 पनि नक्कली विवाह गरी चीनमा नेपाली युवतीको बेचबिखन हुने गरेको उल्लेख छ। चीनमा एक सन्तान नीतिले लैंगिक अनुपात बिग्रिएपछि विवाह योग्य पुरूषहरूले विवाहका लागि युवती नपाउने र त्यस्ता पुरूषहरूले नेपाली युवतीहरूलाई प्रलोभनमा पार्ने गरेको अनुसन्धानबाट खुलेको हो। आफ्नो मुलुकमा विवाहका लागि युवती नपाएपछि चिनिया पुरूषहरूले सन्तानकै लागि विदेशी महिलासँग विवाह गर्ने गरेका छन्। त्यस्ता व्यक्तिहरूका लागि नेपाली युवती खोज्न नेपाली र चिनिया दलालहरू नै खट्ने गरेको पाइएको छ। उनीहरूले विवाहको नाममा नेपाली युवतीहरूलाई मानव तस्करी गरेर चीनमा बेचबिखन गर्ने गर्दछन्। विवाहका बहानामा बेचिएर धर्म संस्कृति तथा रहन सहन नै नमिल्ने देशमा पुगेका युवतीहरूको बेचल्ली हुने गरेको छ। हवस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई बिदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटि देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।

0: मदिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँडसँग खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास कृषि संघको संयुक्त अपील।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: का खाद्यान्न का बिउ को खोजी करते हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाडी सौडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: मनोरञ्जन साहित्य र कला संस्कृति पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सम्बन्धी मार्ग तौर संचारी सुबह जाने निकाले श्रमिक लागे नया नियम रोईरान युद्धमा साउदीको पनि प्रवेश अमेरिकासँग मिलेर इराकमा आक्रमण इरान समर्थक 20 लडाकुको मृत्यु
1: पानी मिसाएको रहेछ हामी त खाँदैनौ
2: होइन बुढा डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दुध ल्याउन सक्दैनौ
3: हेर हेर यो बुढीको गनगन मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
2: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दुध लिएर आउन
3: ल ल म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु
1: आहा कति मिठो दुध अब देखि सधै डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा
4: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
5: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमल्ती जपे भिरकोट साथै कारखाना र परका क्षेत्रहरू
4: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन

0: सारमा सुनसरी घटनाले तीस ताप्ने रहे पनि प्रधानमन्त्री वीरेन्द्र शाह र उनको क्याबिनेट मौन देखिएको छ। देशमा संकट वा कुनै समस्या पर्दा प्रधानमन्त्रीले नै पहल लिनुपर्ने भए पनि मौन बसेको भन्दै आलोचना भइरहेका बेला क्याबिनेटमा पनि प्रधानमन्त्रीको मौनता कायमै देखिएको हो। सुनसरी घटनाको मूलभूत चर्चा र सरकारको आलोचनाका बीच प्रधानमन्त्री शाहकै आह्वानमा आज अपरान्ह मन्त्री परिषद बैठक बसे पनि सरकारले कुनै निर्णय सार्वजनिक गरेको छैन। सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंजमा भएको घटनाले देशव्यापी तरंग ल्याइरहेका बेला मन्त्री परिषदले के निर्णय गर्ने अपेक्षा गरिएको थियो, तर मन्त्री परिषदको बैठकमा सो घटनाबारे कुनै छलफल र निर्णय भए नभएको विषयमा सरकार मौन छ। मन्त्री परिषद बैठकको निमित्त निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका सस्मित पोखरेलले सो विषयमा केही खुलाएका छैनन्। संचारकर्मीले प्रश्न गर्दा पनि उनी तर्किएर हिँडेका थिए। देशका मूल नेता मानिने प्रधानमन्त्रीले कुनै पहल नगरेपछि सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछानेले अग्रसरतले नै सर्वदलीय बैठकदेखि राष्ट्रपतिसँग भेट समेत गरेका थिए। उनले सबै दलका शीर्ष नेताहरूलाई बोलाएर सुनसरी घटनाबारे छलफल गरे। त्यो छलफलले सामयिक वक्तव्य जारी गर्दै सद्भाव र संयमताका लागि अपील गरेको छ। यो बेला प्रधानमन्त्री मात्र नभई गृहमन्त्री सदन गुरूङ समेत गुमनाम बनेको भन्दै आलोचना भइरहेको छ। यसैबीच प्रधानमन्त्री वीरेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्। गृहमन्त्री सुदन गुरूङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलसँग छुट्टा छुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्वहरूमाथि कड़ा निगरानी राख्न निर्देशन दिएका छन्। सरकारले विभिन्न नौवटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विधेयकहरू संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनका अनुसार संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राहदानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको हो। यसै गरी मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक र कर्मचारी संसे कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक पनि संसदमा लैजाने निर्णय भएको छ। संयुक्त युरोप इमिरेट्स सीवीआईको दुवै तथा उत्तरी इमिरेट्समा रहेका फ्री जोन र अर्ध सरकारी कम्पनीहरूमा काम गर्ने नेपाली श्रमिकहरूका लागि नयाँ नियम ल्याइएको छ। दुवै जाने नेपाली कामदारका लागि नयाँ नियम जारी गर्दै भिसा प्रमाणीकरणमा कड़ाई गरिएको हो। नेपाली महावाणिज्य दूतावासले भिसा प्रमाणीकरण प्रक्रियालाई थप व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गरेको जनाएको छ। महावाणिज्य दूतावासले जारी गरेको पछिल्लो सूचना अनुसार मागपत्र प्रमाणीकरण भई भर्ना प्रक्रियामा रहेका श्रमिकहरूले यीवै जानु अघि श्रम स्वीकृतिका लागि अनिवार्य रूपमा संस्थागत भिसा प्रमाणीकरण गराउनुपर्ने भएको छ। मागपत्र प्रमाणीकरण पछि भर्ना हुने कामदारको श्रम स्वीकृतिका लागि संस्थागत भिसा प्रमाणीकरण गर्दा महावाणिज्य दूतावासले अनिवार्य रूपमा कागजात पेश गर्न अनुरोध गरेको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: बच्चा भ्याउनु, बच्चा नभ्याउनु, विवाहका लागि भट भट्याएर टेन्ट कोर्स

0: kuda nyunik langit ke awas hengkwane hapmana sawan aruk awat ake ngawne olata awal hini
1: ya tabaili titi bani dhatele kharkaji tabaili bani ka sampun saman arta baitis rental and catering service charikat ma paya linche
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482883 98412283 र कृष्ण श्रेष्ठ 98640021।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श 24 घण्टा इमर्जेन्सी सेवा आँखा सम्बन्धी सेवा दन्त सेवा फार्मेसी सेवा एक्सरे भिडियो एक्सरे रक्त परीक्षण होम सर्भिस ल्याब सेवा र निशुल्क टिकट अन्य विभिन्न सेवाहरू सिङ्गेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली बिगु चार सिङ्गेटी लामा बगर जाने बाटोको दायाँ पट्टी सम्पर्क नम्बर 97 69 57 22।
6: तपाई यतिखेर हाम्रो रेडियो र सिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.in र हाम्रो पात्रो एपमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिश भएकाहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ। आज बसेको संसदीय सुनवाई समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तमा गुरू वाग्ले र राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको हो। दुई आयुक्तको सुनवाई मंगलबार भएको थियो भने प्रमुख निर्वाचन आयुक्तको सुनवाई आजै भएको हो। उनीहरूको प्रस्तुति र सांसदहरूले उठाएका प्रश्नको जवाफबाट चित्त बुझेपछि समितिले नियुक्तिका लागि बाटो खोलिदिएको छ। समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्ति प्रक्रिया अघि बढ़नेछ। संसदीय सुनवाई समितिबाट प्रमुख आयुक्त सहित दुई आयुक्तको नाम अनुमोदन भएपछि निर्वाचन आयोगले पूर्णता पाएको छ। 5 सदस्यीय आयोगमा हाल 2 जना मात्रै रहेका छन्। सभामुख डोलप्रसाद अर्याल डीपी अर्यालले प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूसँग छुट्टा छुट्टै भेटवार्ता गरेका छन्। सभामुख अर्यालले आज प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग भेटवार्ता गरी संसदलाई सम्बोधन गर्न आग्रह गरेका हुन्। विभिन्न राजनैतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग पनि भेटवार्ता गरेको बताइएको छ। भेटका क्रममा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ। सभामुख अर्याल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरेका छन्। त्यसअघि अर्याल विपक्षी दलका नेता भीष्मराज साङदिम्बी तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनसँग पनि छुट्टा छुट्टै भेटवार्ता गरेका थिए। सभामुख अर्यालले मंगलबार नै विभिन्न राजनैतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए। चालू आर्थिक वर्ष 160 उपसचिव स्तरका कर्मचारीहरू अनिवार्य अवकाशमा जाने भएका छन्। विभिन्न मन्त्रालय विभाग तथा जिल्लाको नेतृत्व सम्हालेका 160 उपसचिवहरू चालू आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाने राष्ट्रिय किताबखाना निजामतीले जनाएको छ। उमेर हतका कारण उपसचिवहरू अवकाशमा जान लागेको किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले जानकारी दिए। विभिन्न तहसमूहका 160 उपसचिव अनिवार्य अवकाशमा जान लागेका हुन्। बागमती प्रदेशले बजेट कार्यान्वयनलाई प्रभावकारी पारदर्शी र नतिजामुखी बनाउन भन्दै मार्गदर्शन जारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका मन्त्रालय निकाय तथा कार्यालयलाई चालू वर्षको बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्दै 59 बुँदै मार्गदर्शन जारी गरेको छ। प्रदेश सरकारले प्रदेशका 119 स्थानीय तहका लागि छुट्टै 26 बुँदै निर्देशिका पनि जारी गरेको छ। मन्त्रालयले बजेट कार्यान्वयनमा ठिला सुस्ती अनियमितता र वर्षको अन्तिममा हतारमा खर्च गर्ने प्रवृत्तिलाई रोक्ने उद्देश्यले यो व्यवस्था लागू गरेको जनाएको छ। आर्थिक योजना मन्त्री प्रभात तामाङका अनुसार अब प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएका कार्यक्रमलाई मात्र स्वीकृत कार्यक्रम मानेर खर्च गर्न पाइनेछ। मार्गदर्शन अनुसार फागुन मुस्तान्तसम्म काम शुरू नभएका कार्यक्रमको बजेट चैत 15 गतेभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। पहिलो त्रैमासिक अवधिभर कुनै पनि मन्त्रालयलाई रकमान्तर वा थप निकासाको माग सम्बोधन नगरिने उल्लेख छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। स्वास्थ्य बढ़दो गुणका कारण नेपालका शहरी क्षेत्रमा सुपरफूड मानिने लोपोन्मुख रैथाने बाली चुनेलोको माग र मूल्य फात्तै बढ़ेको छ। स्वदेशी माग धान्नका लागि ठूलो परिमाणमा विदेशबाट जुनेल आयात भइरहेको छ। वर्षेनी करोड़ रूपियाँ बाहिरिरहेको छ।
7: कुनै पनि समय मुलुकका पहाड़ी र भित्री मधेसका गाउँघरमा प्रशस्तै फल्ने रैथाने बाली जुनेलो अहिले लोपोन्मुख अवस्थामा पुगेको छ। आयातित सेता चामलको दबदबासँगै गाउँमा हेला गरिएको यो बालीलाई अहिले शहरी क्षेत्रका स्वास्थ्य विशेष गरेर सचेत उपभोक्ताले भने सुपर फूडका रूपमा खोजी खोजी खान थालेका छन्। अहिले शहरमा किनारा पसलदेखि मार्ट हुँदै अनलाइन सपिङ प्लान्ट फर्ममा समेत बिक्रीका लागि राखिएको छन्। यसको प्रति किलो मूल्य 250 देखि 300 रूपियाँसम्म तोकिएको छ। गाउँमा उत्पादन हुने छाड्नु र शहरमा माग हात्तै जुनेलोको आन्तरिक बजार अहिले असन्तुलित बनेको छ। परिणाम स्वरूप स्वदेशी माग धानकै लागि ठूलो परिमाणमा विदेशबाट जुनेलो आयात भइरहेको छ र वर्षेनी करोड़ रूपियाँ बाहिरिएको छ। शहरमा जुनेलोको माग बढ़नुको मुख्य कारण यसमा लुकेको स्वास्थ्य वर्धन गुण हो। खाद्य प्रविधि तथा पोषण विज्ञका अनुसार जुनेलो पोषण भण्डारण हो। यसमा 9 देखि 11% प्रोटिन प्रशस्त फाइबर र कार्बोहाइड्रेट पाइन्छ। फाइबर बढ़ी हुने भएकाले यो मधुमेहका बिरामीका लागि रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न उपयोगी हुने विज्ञहरूको भनाई छ। साथै यसमा ग्लुटेन नहुने भएकाले गहुँ वा जौ पचाउन नसक्नेका लागि यो उत्कृष्ट विकल्प हो। पोटासियम फस्फोरस क्याल्सियम आइरन र प्रोटिनले भरिपूर्ण जुनेलो मुटु पत्थरी र दमका बिरामीलाई समेत लाभदायक मानिन्छ। पछिल्लो समय यसको पिठोबाट बेकरी उद्योगहरूमा ग्लुटेन फ्री केक कुकिज र पाउरोटी बन्न थालेका छन्। यस्तै दानालाई पपकर्न जसरी भुटेर खान र यसबाट गुलियो सिरप निकाल्न सकिन्छ। अमेरिका चीन अस्ट्रेलिया र ब्राजिल जस्ता देशले यसलाई प्राथमिकतामा राखेर लाखौं टन उत्पादन गरिरहँदा नेपालमा भने यो बहुमूल्य रैथाने बाली सरकारी नीतिमै उपेक्षित देखिन्छ। शहरमा बढ़ेको माग र आकाशिएको मूल्यले जुनेलो खेतीलाई पूर्ण जीवन दिने आशा भने जगाएको छ। पशु आहारदेखि मानिसको भान्सासम्म प्रयोग हुने यो बालीलाई जलवायु परिवर्तनले सुखायामा बढ़िरहेको र पशुपालनमा साइलेज घाँसको माग बढ़िरहेको वर्तमान सन्दर्भमा उत्कृष्ट विकल्प मानिएको छ। मिथामी हाम्रो रेडियो चरिकोट।
6: पेरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि दुर्व्यवहार भएको घटनालाई लिएर पर्साका एसपी हेडक्वार्टर तानिएका छन्। जिल्ला प्रहरीकारी पर्साका प्रमुख एसपी सुदेव पाठक प्रहरी हेडक्वार्टर तानिएका हुन्। बेरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि दुर्व्यवहार भएको घटनामा चिकित्सकको वार्ता टोलीलाई एसपी ठाकुरले एसपी पाठकले दुर्व्यवहार गरेको आरोप लागेको थियो। त्यसपछि चिकित्सकहरूले उनको सरूवा गर्नुपर्ने माग राखेका थिए। पाठक 2082 असोजमा पर्सा सरूवा भएका थिए। पाठकलाई हेडक्वार्टर तान्दैनको ठाउँमा काठमाडौँ प्रहरी परिसरका प्रवक्ताको जिम्मेवारी रहेका एसपी पवन भट्टराईको सरूवा गरिएको छ। एसपी भट्टराईको ठाउँमा भने सीआईबीमा कार्यरत दान बहादुर थापाको सरूवा गरिएको छ। प्रभु बैंकी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकै छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई बैंकिङ कौशल मुद्दामा पक्राउ गरेको हो। कर्जा प्रवाहमा अनियमितता गरेपछि उनलाई पक्राउ गरिएको सीआईबी प्रमुख एआईजी मा प्रसाद चतुर्वेदीले बताए। उनलाई म्याथपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ। रोपन्देही स्थित एसियन भिलेज रेसोर प्रालीलाई प्रभाव गरिएको कर्जामा अनियमितता भएको विषयमा उनीमाथि अनुसन्धान हुने भएको छ। सो कम्पनीका अध्यक्ष शशिधर शर्मा पौडेल अनुसन्धानकै क्रममा सीआईबीको हिरासतमा छन्। प्रभु बैंकले सो कम्पनीलाई 48 करोड़ कर्जा दिएको थियो। हाम्रो समाचारमा अन्तर्राष्ट्रिय समाचार। इरानसँग जारी तनावका बीच साउदी अरब पनि युद्धको मोर्चामा सक्रिय रूपमा देखिएको छ। साउदी अरबले अमेरिकासँग मिलेर मंगलबार राति इराकमा इरान समर्थित पपुलर मोबिलाइजेशन फोर्सका लडाकुहरूको अड्डामाथि हवाई आक्रमण गरेको हो। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार सो आक्रमणमा कम्तीमा 20 लडाकुको मृत्यु भएको छ भने 32 जना घाइते भएका छन्। अमेरिकी सेनाले ती अड्डाबाट अमेरिकी सैनिक र साउदी अरबका ऊर्जा पूर्वाधारमाथि आक्रमणको तयारी भइरहेको दावी गरेको छ। आक्रमण भएको केही घण्टापछि इरानले जवाफी कार्यवाही स्वरूप जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। यद्यपि ती सबै मिसाइललाई बाटोमै अवरोध गरिएको अमेरिकी पक्षले जनाएको छ। इरानसँग जारी तनावका बीच साउदी अरब पनि युद्धको मोर्चामा सक्रिय बनेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै पक्ष तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर्छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न नलायक छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कतै बरिलैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल, घडी सबै पनि हाल्छ नि। सके गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सित्तैमा।
5: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौ। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान देऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्य तथा क्याप्लाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
3: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
3: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 49.1 RKS 802 र 49.1 RKS 844।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झन होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुझिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खाना पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँडसँग खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपिल।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बिगु चार सिंगुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 22।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीले लिए जानकारी, छानबिन टोलीद्वारा आजै पीड़ितसँग सोधपूछ, पाँच बजे सहमतिसँगै चिकित्सकहरूद्वारा हड़ताल फिर्ता, फेरि यस्तो नदोहोरिएला नि,
1: आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस् दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
0: स्वास्थ्य मन्त्रालयका सचिव र अन्तर्राष्ट्रिय प्रसंगमा जापानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या विस्तारै बढ्दै, तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: फिफाले आफ्ना प्रतियोगिताहरू व्यवस्थापन गर्ने 20 अर्ब डलर मूल्याङ्कन गरिएको सहायक कम्पनीमा हिस्सेदारी बेच्ने योजनालाई लिएर आलोचनाहरू बढ़दै गएको देखिएको छ। युरोपेली संघ ईयूका खेल प्रमुख ग्लेन मिकालेफले सामाजिक सञ्जालमा हाम्रो खेलबाट टाढा रहनुहोस् भन्दै पोस्ट गरेका छन्। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले पनि विश्वकप कुनै किनबेच गर्ने सम्पत्ति नभएको बताएको छ र यस विषयमा छलफल गर्न आज आपतकालीन बैठक गर्दैछ। फिफाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँका भाइद्वारा संचालित एउटा कम्पनीलाई निजी लगानीकर्ताहरूको समूहको नेतृत्व गर्न चाहेको बताइएको छ। दक्षिणी जापानमा मंगलबार गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 14 पुगेको छ भने उद्धार कार्य जारी रहँदा संख्या पनि बढ़िरहेको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका माझ आपतकालीन उद्धार टोलीहरूले पेपर इण्डस्ट्रीज र एउटा शपिङ सेन्टरको भग्नावशेष खोतल्दै भित्र फँसेका जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। हजारौं मानिसहरू उद्धार केन्द्रहरूमा आश्रय लिइरहेका छन् र धेरै बासिन्दाहरू अझै पनि विद्युत सेवा वञ्चित छन्। इरानले इराकमा अमेरिका र साउदी अरेबियाले गरेको आक्रमणको निन्दा गर्दै यसलाई क्षेत्रीय युद्ध विस्तार गर्ने प्रयास भएको जनाएको छ। इरान समर्थित इराकी मिलिसिया पपुलर मोबिलाइजेशन फोर्सेस पीएमएफले रातभरि भएका अमेरिकी र साउदी आक्रमणमा आफ्ना कम्तीमा 20 जना सदस्य मारिएको दावी गरेपछि इरानको यो प्रतिक्रिया आएको हो। बीबीसी अरेबिककी साली नबीलले इराकीहरू अर्को द्वन्द्वको डरमा रहेको बताउँदै भनिन्, इराकी समाजका विभिन्न तत्वहरू चिन्तित हुन थालेका छन् कि उनीहरूको देशलाई आवश्यक नभएको युद्धतर्फ जबरजस्ती तानिँदैछ। बीबीसी अरेबिककी साली नबीलको भनाई। अमेरिकाले भने इरानले प्रहार गरेका सबै क्षेप्यास्त्रहरूलाई निस्तेज पारिदिएको जनाएको छ। यो क्षेत्रमा पुनः चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ़ेको छ। चीनले अमेरिकाले विदेशमा बनेका मानव आकृति रोबोट र चार खुट्टे रोबोटको आयातमा प्रतिबन्ध लगाएर चिनिया कम्पनीहरूलाई दबाउने प्रयास गरिरहेको आरोप लगाएको छ। अमेरिकाले भने यस्ता रोबोटहरूले अमेरिकाको राष्ट्रिय सुरक्षामा अस्वीकार्य जोखिम उत्पन्न गर्न सक्ने भन्दै आयातमा प्रतिबन्ध लगाएको जनाएको छ। र व्हाइट हाउसका पूर्व प्रमुख चिकित्सा सल्लाहकार डाक्टर एन्थोनी फाउचीले कोविड 19 को उत्पत्ति र त्यसप्रति अमेरिकी सरकारको प्रतिक्रिया सम्बन्धी विषयमा अमेरिकी सिनेटको होमल्याण्ड सेक्युरिटी कमिटी समक्ष प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबीच प्रधानमन्त्री वालेन्द्र शाहले शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न र सुरक्षा निकायहरूलाई उच्च सतर्कताका साथ परिचालित हुन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिने क्रममा प्रधानमन्त्रीले परिस्थिति तत्काल नियन्त्रणमा लिन, नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्वहरूमाथि कड़ा निगरानी राख्न निर्देश समेत दिएका छन्। अर्कोतर्फ छानबिन समितिले घटनास्थल देवानगंज पुगेर पीड़ित लगायत पक्षसँग सोधपूछ गरेको छ। सुनौ एक रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले गृहमन्त्रीको समेत उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकसँग छुट्टा छुट्टै भेट गरी पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिएका हुन्। सरकारले छानबिन गर्न गठन गरेको समितिमा आज 2 जना सदस्य थपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार राति नै सुनसरी पुगेको समितिका संयोजक रहेका गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाले पछिल्लो कार्य प्रगतिबारे बीबीसी सँग भने
3: जुन घटनास्थल हो देवानगंज गाउँपालिकाको कप्तानगंज बस गएर हामीले चाहिँ त्यहाँको सङ्गत अवलोकन प्लस व्यक्तका परिवार र पक्षहरूसँग घटनाको बारेमा जानकारी दिने काम गरे।
0: समितिलाई सरकारले एक सातामा प्रतिवेदन बुझाउन समय दिएको छ। निर्धारित समयभित्रै प्रतिवेदन बुझाउने गरी काम भइरहेको संयोजक थापाले बताएका छन्। सोधपुछबाट हालसम्म के देखियो भने बीबीसीको जिज्ञासामा उनले भने
3: शक्ति संकलन क्रममा भावले अहिले के भयो प्रारम्भिक भन्ने अवस्था छ।
0: पछिल्ला विकासक्रम बीच काठमाडौँमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बोलाएको सर्वदलीय बैठकले समाधानका दीर्घकालीन उपाय खोज्नुपर्ने निचोड़ निकालेको छ। दलहरूले समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त नहुने भन्दै प्रदेश जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संवादहरू गर्न आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशन दिएका छन्। अर्को विषय, सरकारसँग अघि साझा सहमति भएसँगै देशभरि आन्दोलनरत चिकित्सकहरूले हड़ताल फिर्ता लिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवले बीबीसीलाई बताएका छन्। मन्त्रालयका सचिव विकास देवकोटाका अनुसार सहमतिले आउँदा दिनमा सबैलाई जिम्मेवार भई अघि बढ़ने वातावरण तयार गर्ने विश्वास व्यक्त गरे। नेपाल चिकित्सक संघसँग भएको पाँच बुधे सहमतिबारे जानकारी गराउँदै उनले भने
1: त्यसमा मुख्य मुद्दाहरू यो वीरगंजको नारायणी अस्पतालमा भएको चिकित्सक र स्वास्थ्यकर्मीमाथि पिता दुर्व्यवहारका दोषीहरूलाई छानबिनको दायरामा ल्याउने हो। अर्को भनेको यो स्वास्थ्य संस्था र चिकित्सक स्वास्थ्य कर्मीहरूको सुरक्षा सम्बन्धी ऐनमा भएका केही बुदाहरूमा संशोधनको लागि प्रक्रिया अगाडि बढाउने भन्ने छ। तेस्रो भनेको यो उपभोक्ता ऐनमा स्वास्थ्य विषयसँग सम्बन्धित कुराहरूमा संशोधन गरेर अगाडि बढ्ने, त्यसको लागि सम्बन्धित मन्त्रालयहरूले पनि त्यसमा काम गर्ने सहजीकरण गर्ने भन्ने छ। त्यसबाहेक विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको अवस्था कस्तो छ र थप कार्यान्वयन प्रभावकारी बनाउनलाई के गर्नुपर्छ भनेर एउटा कार्यदल बनाएर त्यो प्रभावकारी गर्ने भन्ने बुदा छ।
0: यो सँगै अब चिकित्सकहरूको आन्दोलन फिर्ता भएको स्थगित भएको
1: हो? हजुर हजुर, त्यो सँगै स्थगित भएको हो। सबै सेवाहरू सुचारू भएका छन्।
0: विगतदेखि पटक पटक चिकित्सकहरूको एउटा चासो र माग चाहिँ यस्ता घटना प्राय दोहोरिरहन्छ। आगामी दिनमा यस्ता घटना फेरि दोहोरिन नदिने गरी कसरी सुनिश्चित गर्नुहुन्छ यहाँले?
1: त्यो भनेको दुईटा कुरा छ। एउटा चाहिँ अब चिकित्सक स्वास्थ्य कर्मीहरूबाट सेवा प्रवाहमा सधैँभरि एउटा भाष्य पनि कस्तो भयो भने अस्पतालहरूमा कुनै पनि बिरामीको मृत्यु भयो भने त्यसलाई लापरवाहीसँग जोड्ने पनि भाष्य निर्माण भएको छ। त्यसो नहोस् भन्ने तर्फ एउटा हामी सबै सचेत र त्यसमा काम गर्नुपर्ने हुन्छ। त्यो बाहेक अब केही हिसाबले चिकित्सकबाट गल्ती नै हुँदैन भन्ने होइन, गल्ती भएको खण्डमा त्यसलाई विज्ञले नै त्यसलाई हेरेर गल्ती भएको हो वा होइन भनेर सिफारिस गर्ने र त्यसको आधारमा कानुनी दायराभित्र ल्याउनु पर्ने भयो, त्यो पनि ल्याउने भन्ने कुरा हो। यो दुईटालाई हेर्दै गर्दा जनतालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र त्यसको लागि वातावरण हामी सबैले नागरिकले पनि र सम्बन्धित सबै निकायहरूले पनि र आफै स्वयं स्वास्थ्यकर्मी र चिकित्सकहरूले पनि गर्नुपर्ने हुन्छ। यो सबै कुराहरूमा काम गर्नको निम्ति हामीले नीतिगत र कानुनी कुराहरूमा केही सच्याउनु पर्नेछ भनेर बारम्बार चिकित्सक संघ र स्वास्थ्यकर्मी र चिकित्सकहरूले उठाइराख्नु भएको छ। त्यसमा यसपटक सबै मन्त्रालयहरूको सहभागिता यानि कि सबै निकाय स्टेक होल्डरहरूको सहभागिता गराएर वार्ता सम्पन्न गरेका छौँ र सहमति गराएका छौँ। लाग्छ आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस् दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
0: उसो भए यो सहमतिलाई कार्यान्वयन गर्न फेरि कुनै किसिमको आन्दोलन त गर्नु पर्दैन चिकित्सकहरूले?
1: चिकित्सकहरूले आन्दोलन गर्नु पर्दैन, हामीले त्यहाँ बुदाहरूमा स्वयं चिकित्सक संघले नै प्रस्ताव गर्ने र उहाँहरूकै सहभागितामा कार्यदलहरू बनाएर के गर्ने भनेर भनेको हुनाले उहाँहरूकै सहभागिता र सहयोगमा सबै कुरा हुने हुँदा राज्य हामी सबै मन्त्रालय त्यसमा एकदम विश्वस्त छौँ, प्रतिबद्ध पनि छौँ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा केही दिन अघि वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकलाई कुटपिट गरेको घटना र त्यसमा दोषीलाई कार्यवाही गर्न प्रशासनले कदम चाल्न नसकेकोमा आक्रोशित चिकित्सकहरूले मंगलबारदेखि देशैभरि अस्पतालहरूमा आकस्मिक बाहेक सेवा बन्द गरेका छन्। नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको घोषणालाई सरकारी अधिकारी तथा वन्यजन्तु संरक्षण कर्मीहरूले उत्साहजनक भनेका छन्। नेपालमा अहिले वयस्क बाघको संख्या 429 पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। यो वृद्धिको संकेत बारे हामीले विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाललाई सोधेका छौं।
3: अब यस मामिलामा हामी खुशी पनि छौं, सँगसँगै अब भोलिको दिन थप चुनौतीपूर्ण छन् भन्ने हिसाबले हामी थप जिम्मेवारी हुनुपर्ने अवस्था पनि देखिएको छ। सन् 2022 नै बाघको संख्या 355 आइसकेपछि राष्ट्रिय निकुञ्ज विभागले आफ्नो रणनीतिमा पनि परिवर्तन गरेर अब हामीले बाघको संख्या बढाउने भन्दा पनि बाघ र मानव बीचको द्वन्द्वलाई व्यवस्थापन गर्ने खालका कार्यक्रमहरू लैजानुपर्छ। अब हाम्रो नीति टाइगर को एक्जिस्टेन्सको हिसाबले जानुपर्छ भनेर हामीले हाम्रो नीति काम गर्ने तौर तरिका पहिले नै बदलिसकेका थियौं। त्यसले गर्दा भएको वासस्थानभित्र मात्रै बाघ रहने गरी बाघलाई बाहिर आउन रोक्ने हिसाबले अथवा बाघ आफ्नो क्षेत्रभन्दा बाहिर आयो भने तुरन्त हामीले उसको क्षेत्रमा पर्गाउने अवस्थाहरू सिर्जना गर्ने गरी कार्यक्रम सञ्चालन
4: गर्नुपर्छ। तपाईँले अघि कुरा कोट्याउनु भएको थियो मानव बाघको द्वन्द्वको, त्यसैको व्यवस्थापन गर्नलाई यी कुराहरू गर्न लागि आउन् जस्तो उसलाई आफ्नै क्षेत्रमा सीमित पारिदिने भन्ने खालका
3: सकेसम्म बाहिर ननिस्कोस् भन्नको लागि हामीले बस्तीमा तारबार पनि लगाएका छौँ। के रह्यो भन्दा त्यसको आहार प्रजातिहरू गयो भने बाघ पनि सँगसँगै बस्ती क्षेत्रमा प्रवेश गर्ने भएको कारणले गर्दाखेरि एउटा त अब हामीले गाउँ बस्तीलाई तारबारले छेकिदियौँ भने शरीरचरणको पनि सम्भावना कम हुने भयो, बाघका आहार प्रजातिहरूले कृषि क्षेत्रमा गएर हानि नोक्सानी गर्ने क्रम पनि घट्ने भयो। अनि त्योभन्दा अर्को हामीले गरेको इन्टरभेन्सन भनेको बाघको आनी बानी सम्बन्धी जानकारी स्थानीय समुदायलाई हामीले जानकारी गराएका छौँ, एउटा क्याम्पेनको रूपमा पनि सञ्चालन गरेका छौँ। जस्तो बाघ कुन बेला एक्टिभ हुन्छ, बाघबाट कसरी बच्ने, सामुदायिक वनमा जान हामी कति बेला जाने भनेपछि मुख्य रूपमा अब दिउँसोको समयमा समूहमा गयौँ भने बाघबाट बच्नलाई सजिलो पनि हुन्छ।
4: अन्तर्राष्ट्रिय यसो जनावरहरूमा हेर्ने हो भने 100 वर्ग किलोमिटरमा 15-20 वटासम्म बाघ बस्न सक्ने भन्ने रहेछ होइन, नेपालमा चाहिँ कति खेल्न सक्ने जस्तो छ त हाम्रो जनजङ्गलले?
3: प्राविधिक भाषामा हामी क्यारिङ क्यापेसिटी पनि भन्छौ, त्यसमा सकारात्मक खालका कदमहरू जान्यौं भने थोरै एरियाले पनि धेरै बाघहरू हटाउन सक्ने अवस्था पनि हुन सक्छ। यदि वासस्थान बिग्रियो भने त्यसले चाहिँ धेरै एरियाले पनि थोरै बाघहरूलाई मात्रै एडजस्ट गर्न सक्छ। हाम्रो वासस्थान चाहिँ समग्रमा हामीले राम्रो भन्न सक्छौ, त्यसले गर्दा अब अहिलेको बाघको संख्यालाई थोरै तलमाथि हुनलाई हामीले अलिकति राम्रोसँग व्यवस्थापन गर्यौं भने क्यारिङ क्यापेसिटी बस्न सक्ने अवस्था पनि हुन सक्छ।
0: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाल साथी सञ्जय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय। मंगलबार दक्षिणी जापानमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या विस्तारै बढ़िरहेको छ। उद्धार कर्मीहरूले बेपत्ता मानिसहरूको खोजी कार्य जारी राखेका छन्। कुमामोतो भरि हालसम्म 14 जनाको मृत्यु भएको पुष्टि भएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: जापानको राष्ट्रिय प्रसारण संस्था एनएचके का अनुसार भूकम्पपछि भत्किएको इयो शपिङ मलमा 3 जनाको मृत्यु भएको पुष्टि भएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युसुमा अवस्थित शहर हो। उक्त दक्षिणी टापु जापानको तेस्रो ठूलो र दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको टापु हो। त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा त्यहाँकी प्रधानमन्त्री सनाए ताकाइचीले ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारका निम्ति निरन्तर प्रयासरत आकस्मिक सेवाका कर्मचारीहरूलाई धन्यवाद दिइन्। उनले अझै पनि धेरै मानिसहरू उद्धारको प्रतीक्षामा रहेको बताउँदै त्यसलाई समय विरूद्धको दौड़ भएको बताइन्। उनले उच्च तापक्रमको स्थिति पनि जारी रहेको उल्लेख गर्दै स्थानीय बासिन्दा र उद्धारकर्मीहरूलाई उष्ण लहरबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिन्। इयोन शपिङ सेन्टर सहितका स्थानहरूमा खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ। का स्थानीय अधिकारीहरूले 9872 जनालाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पक्क यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
5: हाम्रो रेडियो 103.4 MHz। चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
6: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
7: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
5: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
7: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
6: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
5: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
6: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौ।
5: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो

0: आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकेको नि
0: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा दिसौँ सिपेमा।
3: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
2: दुलिखेल अस्पताल, दुलखा अस्पताल, दुलखाको सूचना।
6: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू:
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
6: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित